0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719-98।
5: यो हो रेडियो टाइगर 90.2 MHz।
6: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
0: यस टाइमटेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।
7: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल जेठ 26 गते मंगलबार सन् 2026 जून 9 तारीक अधिक जेठ कृष्ण पक्षको नवमी तिथि
9: काया कैरनका साथमा
10: किसान पाइप प्रोडक्ट्स प्राली
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
8: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने
7: मधेसलाई बढी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण तल्ला तहलाई सशर्त अनुदानको बारी साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रुपियाँसम्म कर्जा पाउने
8: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानीदेखि दुर्व्यवहारका घटनाबाट असुरक्षित अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव
11: स्वतन्त्र दर्ता भएपछि स्वतन्त्रलाई सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि त्यसलाई तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास दिलाउन सक्नु पर्यो
7: एकअर्का विरूद्धको सैन्य कारवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा फेरि हमला भए कडा जवाफ दिने दुवै पक्षको चेतावनी
8: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
13: Better appliances का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
14: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
13: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा पर्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: काया कैरनमा अब खबरको सिलसिला 3 दिने भारत भ्रमण सकेको 1 हप्तामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै हुनुहुन्छ चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल 4 दिने अर्थात 31 जेठदेखि असार 3 गतेसम्म भ्रमणका लागि बेजिङ जाने हुनुभएको हो खनालको चीन भ्रमणलाई दुई छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नुहुनेछ भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भनेका छन् वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर राष्ट्र सुरक्षा सल्लाहकार अजित डोभाल र अरू उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो परराष्ट्र मन्त्रीले चिनिया नेतृत्वलाई सरकारका प्राथमिकता र नेपालको बदलिएको राजनीतिक सन्दर्भमा चीनबाट राखिएको अपेक्षाबारे जानकारी गराउनुहुनेछ द्विपक्षीय सम्बन्ध कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने कान्तिपुरले खबर लेखेको छ
8: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक विदा निष्कर्ष टुंगिएको छ। संसदको गतिरोध हटाउन रासोपा सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन सकेन। विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ दलको सकारात्मक पहलका रूपमा भने लिएका छन्। जेठ 18-देखि 22 गतेसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभएको हो। जेठ 17-मा प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्ने अडान राख्दै आएका छन्। यसैबीच जेठ 15-मा आउने आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक मार्फत करका दर पटक पटक हेरफेर गरेको सम्बन्धमा सांसदले प्रश्न उठाएका छन्। संघीय संसदको बैठकमा हिजो बजेट पेश हुनु अघि नै करका दर चुहाएर निश्चित व्यवसायीलाई फाइदा हुने काम गरेको र आर्थिक विधेयक पटक पटक हेरफेर गरेको भन्दै विपक्षी दलका सांसदले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्। करका दर परिवर्तन हुने जानकारी अर्थमन्त्रीलाई मात्रै जानकारी हुने उनीहरूको भनाइ छ। बजेट पूर्व नै सूचना चुहाएर विभिन्न कम्पनीका विद्युतीय गाड़ी भित्र्याउन व्यवसायलाई सघाएको भन्दै सांसदले छानबिनलाई संसदीय समिति गठनको माग समेत गरेका हुन्। कान्तिपुरमा खबर छ।
7: निर्वाचन आयोगले संघ प्रदेश पालिका तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यही क्षेत्र वा तहको उपचुनाव बाहेक अरूमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। चुनाव सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अरू चुनावमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत गरी गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ्न सकेको छैन। एकीकृत कानून तर्जुमा पाएका चुनाव सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देजको व्यवस्था प्रस्ताव गरेको छ। यस्तै चुनाव हुने दिन र मिति तोक्ने अधिकार आयोगलाई दिन प्रस्ताव गरिएको छ। प्रत्यक्षमा 33% महिला उम्मेद्वार अनिवार्य, समानुपातिमा कुल संख्याको 25% बन्द सूचीमा नाम समावेश हुनुपर्ने प्रस्ताव छ। अस्थायी मतदाता पर्यवेक्षक र आयोगले स्वीकृति दिएका बाहेक अरूलाई समेत समानुपातिकमा अग्रिम मतदानको अधिकार दिन प्रस्ताव गरिएको छ। धरोटी रकम बढ़ाउने तथा राष्ट्रपति उपराष्ट्रपतिको मनोनयनमा धरोटी रकम लाग्ने प्रस्ताव गरिएको छ भने विशेष समूहलाई 50% छूट दिन आयोगले प्रस्ताव गरेको छ।
8: आउने आर्थिक वर्ष 2083-84 बजेटबाट वित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढ़ी अनुदान मधेस प्रदेशका लागि छुट्याएको छ। सबैभन्दा कम वित्तीय हस्तान्तरण गण्डकी प्रदेशका लागि विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह आर्थिक वर्ष 2083-84 अनुसार आउने आर्थिक वर्षमा स्थानीय तहका लागि कुल 3,14,62,39,00,000 रूपियाँ र बजेटका लागि 1,09,65,35,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा प्रदेशमा पठाउने अनुदानको मात्रा बढ़ाउने तथा स्थानीय तहमा जाने अनुदान घटाउने भएको छ। तल्लो तहमा हुने वित्तीय हस्तान्तरण मध्ये चालू प्रकृतिको बढ़ी र पूँजीगत तर्फको कम रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तल्ला तहलाई दिने कुल अनुदानमा समेत सशर्त तर्फको हिस्सा घटाउन र समानीकरण तर्फ बढ़ाउन सुझाव दिँदै आएको छ। सरकारले आफ्नो स्वार्थ अनुसार तल्ला तहलाई सशर्त अनुदानको भारी बोकाइरहेको आरोप लाग्दै आएको छ। वर्तमान सरकारले पनि विगतकै अभ्यासलाई निरन्तरता दिँदै तल्ला तहमा जाने अनुदानको ठूलो हिस्सा सशर्त अनुदानलाई बनाएको छ। नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षाको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बार, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा सहमति जुटेन, अर्थमन्त्रीमाथि छानबिनको लागि संसदीय समितिको माग, मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको बारी लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको दायरा र सीमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन 2078 संशोधन गर्दै लघु, साना तथा मझौला व्यवसायका लागि यस्तो सहजीकरण गरेको हो। संशोधित व्यवस्था अनुसार अब लघु, साना तथा मझौला व्यवसाय एमएसएमईले दीर्घकालीन चालू पूँजी कर्जा अन्तर्गत अधिकतम 10 लाख रूपियाँसम्म डिजिटल माध्यमबाट बिना धितो ऋण लिन सक्नेछन्। यसअघि डिजिटल कर्जाको सीमा अधिकतम 5 लाख रूपियाँसम्म मात्र थियो। अहिले साना व्यवसायले आफ्नो कारोबारको प्रकृतिका आधारमा 10 लाख रूपियाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको हो। कर्जाको अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पूँजी कर्जा नीति अनुसार निर्धारण गर्नेछन्। यसै गरी अल्पकालीन चालू पूँजी कर्जा अन्तर्गत व्यवसायले अधिकतम 5 लाख रूपियाँसम्म ऋण पाउनेछन्। यसको अवधि 1 वर्ष तोकिएको छ। तलबी तथा पेशागत वा व्यावसायिक आमदानी बैंक खातामा जम्मा हुने प्राकृतिक व्यक्तिले अधिकतम 5 लाख रूपियाँसम्म डिजिटल कर्जा पाउनेछन्। यसको भुक्तानी अवधि 3 वर्ष हुनेछ। अन्य प्राकृतिक व्यक्तिका लागि 2 लाख रूपियाँसम्म कर्जा सीमा कायम गरिएको छ, जसको अवधि 3 वर्ष रहनेछ। कारोबारमा खबर छ।
3: श्रम बजारमा रोजगारीमा रहेका धेरै श्रमिक अझै पनि अनौपचारिक क्षेत्रमा निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्, तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौं श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचनाभन्दा बाहिर छन्। दुर्घटना, बिरामी वा वृद्ध अवस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले अनौपचारिक श्रमिकले भोग्नु परेका चुनौती बारे श्रम विज्ञ चाँदनी राणासँग कुरा गर्नु भएको छ।
5: सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, होइन? कुनै पनि बेला ऊ काम गुमाउन सक्छ, उसलाई काम मन पर्यो, कामदारलाई मन पर्यो राख्छ, कामदारलाई मन पर्यो राख्छ, अनि आमदानी पनि एकदम न्यून हुन्छ। लडेर चोटपटक घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने, उसलाई परिवारलाई खानपिन कसले गरेर दिने? आज दिनभरि कमाइ गरेर बेलुका खानु छ, अनि उसको सेविङको कुरा त छँदै छैन। यहाँ अहिलेको नियम अनुसार 8 घण्टा काम गर्ने, होइन, 8 घण्टा बिचमा 5 घण्टापछि रेस्ट गर्ने भनेर नियमहरू छन् त, खै त त्यो कहाँ छ? श्रमको अधिकारको भन्ने कुरा पनि एक त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन। महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ क्या त्यहाँ सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन, अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ, त्यो बच्चालाई ढोका चुनेर राख्नुपर्ने अवस्था छ, कतिको ठाउँमा त घटनै छ, कोठामा चुनेर बच्चालाई राख्ने दिनभरि काम गर्न जाने घरबेटले निकालिदिएको छ, किनभने बच्चा दिनभरि रोयो कोठामा पाउँदैन त, महिलालाई झन् त्यहाँ डबल डबल भार छ कि, त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ।
6: अनौपचारिक क्षेत्रमा सिप नहुँदाखेरि के कस्तो समस्या भोगिरहनु भएको छ श्रमिकहरूले?
5: सिपै छैन, हेर्नुहोस् न हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त कामदारहरू, गाउँमा त कमसेकम सरकारले 5 कक्षा फ्री गरेको छ, कहाँ छ त हाम्रो शिक्षाले कहाँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ? तर स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परेको छ, जस्तो सुकै काम पनि गर्नु परेको छ। तपाईँ डान्स घरमा काम गर्ने दिदी बहिनी हेर्नुहोस्, दोहोरी साँझमा काम गर्ने दिदी बहिनीहरू हेर्नुहोस्, होइन अनौपचारिक नै हो त्यो सबै, कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनलाई कुनै पनि सुविधाहरू दिएको हुँदैन।
6: जति पनि लाखौँ श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवन स्तर सुधार्न सबैभन्दा ठुलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
5: मेन त सबभन्दा ठुलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो, त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो, वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो, घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ, मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो, त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ, त्यो भइहाल्नु कुरा स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो क्या, त्यसलाई उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो सरले दिदी, अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्कालै दिनु पर्यो, यही हो म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
6: अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर नीति निर्माताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
5: हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै, किनभने कहाँ मेरो चाहिँ अधिकार छ, के हो मेरो अधिकार, सचेत हुनु पर्यो, अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ अनुपचार क्षेत्रमा होइन गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ, त्यो भयो त्यसरी ट्रेनिङ जस्तोमा लाग्नु पर्यो। अब नीतिको कुरा गर्दा नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो, स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो, के को लागि बढाउनु पर्यो भने त्यो रजिस्ट्रेसन कसरी गर्ने, मोनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ राज्य स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पर्यो।
3: श्रम विज्ञ चाँदनी राणासँग अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टिक्का टिप्पणी हुने गरेको छ। मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधिका पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। नागरिक दैनिकमा खबर छ।
4: सड़क बत्ती बाले बापत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आम्ने सामने हुने देखिएका छन्। प्राधिकरणले महसुल तिर्न स्थानीय तहहरूलाई ताकेता गर्दै आएको छ, तर पालिकाहरूले भने सड़क बत्ती नागरिकका लागि प्रयोग भएकाले त्यसको महसुल नलाग्ने र तिर्नै पर्ने भए प्राधिकरणले पनि आफ्नो जमीनमा बिजुलीका पोल राखेको पैसा तिर्नुपर्ने अडान राखेका छन्। नयाँ पत्रिकामा खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू:
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। तथ्याङ्क अनुसार नेपालमा गएको वर्ष देशभर 3,000 जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिला भन्दा बढ़ी रहेको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डाक्टर राजीव झाका अनुसार उमेर समूहका आधारमा 30 देखि 50 वर्षका व्यक्तिमा ब्रेन ट्युमरको समस्या बढ़ी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 जना बिरामी ब्रेन ट्युमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्यूरो विभागमा मात्र ओपीडीमा दैनिक 80 जना बिरामी उपचारको लागि आउने गर्छन्। झाका अनुसार ब्रेन ट्युमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन्। जाँड रक्सी सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्युमरको कारकको रूपमा लिइन्छ। यस वर्षको विश्व ब्रेन ट्युमर दिवस प्रारम्भिक पहिचान बारे जनचेतना अभिवृद्धि तथा रोग निदानमा हुने ढिलाई न्यूनीकरण भन्ने मूल नाराका साथ मनाइएको छ। रोगबारे जनचेतना विस्तार, समयमा परीक्षण तथा उपचार पहुँच विस्तार गर्न सके ब्रेन ट्युमरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिने डाक्टर झाले बताउनु भएको खबर आज गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। इजरायल र इरानले एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरेमा अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरुतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपयात्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गर्दै हवाई हमला गरेको थियो। यस बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतन्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्षीय शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्तिवार्तालाई सफल बनाउन संयमता अप्नाउन आग्रह गर्नुभएको छ।
4: अब खेल खबर। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ। गैराती लीलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जीतमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो।

0: मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज दिपाल र धनगढ़ीमा सबैभन्दा धेरै गर्मी भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज पनि देशका धेरै जसो भागमा पानी पर्ने महाशाखाले जनाएको छ।
1: संघीय राजधानी काठमाडौँ सहित मुलुकभरि नै हाई टेन्सन, उच्च भोल्टेज ट्रान्समिशन लाइन, विद्युत प्रसारण तार मुनि जग्गा धनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ। कानून त

0: छाया कैरनमा अब पालो उखानको
1: वृत्ति फेरियो तर प्रवृत्ति फेरिएन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने।
0: मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको भारी, साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाखसम्म कर्जा पाउने।
1: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानीदेखि दुर्व्यवहारका घटनाबाट असुरक्षित, अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव।
0: एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, फेरि हमला भएमा कड़ा जवाफ दिने दुविपक्षको चेतावनी।
1: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। काँग्रेसभित्रको विवाद र विश्वकप फुटबलको तयारीसँग यो कार्टुन केन्द्रित छ। यहाँ काँग्रेस भनेर लेखिएको पसलको भित्तामा फुटबल खेल्नेहरूले लगाउने जस्तो जर्सी राखिएको छ। एउटा जर्सीमा लेखिएको छ दाई काँग्रेस, अर्को जर्सीमा लेखिएको छ भाई काँग्रेस। अनि फुटबल खेलाड़ी जस्ता देखिने एकजना मान्छे हातमा फुटबल समातेर जर्सी किन्न भनेर त्यहाँ आएका छन्। अनि पसलले चाहिँ दुवैवटा जर्सी हातमा उचालेर भन्दैछन्, के को फुटबल हुनु नि, गुटबल खेल्ने जर्सी हो क्या यो त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: भएको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: आगामी आर्थिक वर्षको लागि संघ सरकारबाट सबैभन्दा बढी अनुदान कर्णाली र मध्य प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन,
1: सल्यानको दारमा गाउँपालिकालाई पूर्णकोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड,
0: रुकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने, कैलालीको गुरुवा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय त्रसित,
1: र नेपाल एसियाली खेलकुद छनौट प्रतियोगितामा क्रिकेटको उपाधि जित्न सफल डीएलएसमा हङकङ 19 रनले पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याएको छ। विकास सूचकांकमा पछाडि परेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3 खर्ब 14 अर्ब 63 करोड़ 49 लाख र स्थानीय तहलाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख बराबर रहेको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई सामान्यकरण सशर्त विशेष र समपूरक विश्लेषकमा यो अनुदान दिएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17 अर्ब 59 करोड़ 87 लाख विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ 82 लाख विनियोजन भएको छ। यस्तै लुम्बिनीका लागि 14 अर्ब 41 करोड़ 76 लाख, सुदूरपश्चिमका लागि भने 16 अर्ब 1 करोड़ 47 लाख रूपियाँ विनियोजन भएको छ।
0: सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। दारमा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमका सहभागीहरूले घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असबीर बुढाथोकीले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्यसँग जोड़िएको महत्वपूर्ण अभियान भएकाले यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदाय बीचको सहकार्य निरन्तर हुनुपर्नेमा जोड़ दिनुभयो। दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समितिका संयोजक तारा प्रसाद रिजाल तथा सामाजिक विकास संयोजक पुष्पाञ्जली मगर लगायतले पूर्ण खोप सुनिश्चितता अभियानलाई प्रभावकारी बनाउन सबै सरकारवालाको भूमिका महत्वपूर्ण रहने धारणा राखेका छन्। गाउँपालिका अन्तर्गत रहेका 3 स्वास्थ्य चौकी, 4 आधारभूत स्वास्थ्य सेवा केन्द्र, 5 प्रसूति केन्द्र र 1 सामुदायिक स्वास्थ्य इकाई मार्फत सञ्चालित 15 खोप केन्द्रबाट 0 देखि 15 महिनासम्मका 365 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्दै आएका छन्। गाउँपालिकाका 9 वटै वडामा यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भइसकेको छ।
1: सल्यानको बागचर नगरपालिका 4 पेदी खोला स्थित स्वास्थ्य चौकीमा आग लागि हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। विद्युतको तार सट भई आग लागि हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन्। आग लागेपछि स्वास्थ्य चौकीबाट उपलब्ध सम्पूर्ण सेवा प्रभावित भएको छ। चौकीमा रहेका 8 ब्याट्री, 3 काठका दराज, 2 स्टीलका दराज, स्ट्रेचर, 2 इन्भर्टर, 1 बिरामी बोक्ने बिरामी राख्ने बेड, 2 यस्तै स्वास्थ्य चौकीमा रहेको सम्पूर्ण औषधि र कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरीकारले सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। उहाँका अनुसार इलाका प्रहरीकारले सिम खोलीबाट खटिएको प्रहरीको टोलीले थप विवरण संकलन गरिरहेको छ। जस्तै कपुरकोट गाउँपालिका 1 चारपालीमा 70 वर्षका हरिकला घरतीको 2 तले खरले छाएको घरमा आग लागि हुँदा 10,900 3,50,000 रूपियाँ बराबरको क्षति भएको उहाँको भनाइ छ।
0: नेपालगंजमा रहेको केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट ब्याङ्क लिमिटेडले अहिलेसम्म बचतकर्ताको 47 करोड़ 14 लाख रूपियाँ निक्षेप फिर्ता भुक्तानी गरेको जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कबाट गठित कर्णाली डेभलपमेन्ट ब्याङ्क व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म 47 करोड़ 14 लाख रूपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया अगाडि बढ़ाइरहेको उल्लेख छ। व्यवस्थापन समूहले निक्षेप अपचलनमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको जनाउँदै संस्थाबाट प्रभावित ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ। यसैबीच पछिल्लो केही दिन यता बैंक तथा व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवांछित गतिविधिप्रति व्यवस्थापन समूहले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन बचतकर्ता शेयरधनी तथा अन्य सरकारवालाहरूसँग अनुरोध गरिएको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। लाउने यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआतसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ
4: दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो राइडरद्वारा जनहितमा जारी सन्देश।
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: विरेन्द्रनगर छ सुर्खेत, मंगलगढी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-84-39-117।
10: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मध्य प्रदेशलाई, कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन, सल्यानको दारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, प्रभावकारी कार्यान्वयनमा सरकारवालाहरूको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठनसँगै नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश प्रमुखको कार्यालय भुटोलमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खर्ती र भण्डारीलाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
1: यता सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त 3 मन्त्री र 2 राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बिल बहादुर राणा सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिनुभएको छ। यस्तै जुना दानीले अर्थ राज्य मन्त्री र मधु भारतीले सामाजिक विकास राज्य मन्त्रीको शपथ लिनुभएको छ। नेपाली कंग्रेस बीचको विवाद साम्य पार्न मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद हेरफेर गर्नु भएको हो।
0: रुकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्दका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको बताउनुभयो। डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मानव वन्यजन्तु बीचमा द्वन्दका कारण प्रतिशोध लिई पासो, विद्युतीय धरा, विष लगायत विधिबाट वन्यजन्तु मार्ने र तिनको आँखे टुप्पाहारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो। डिभिजन कार्यालय र सुरक्षा निकायबीच संयुक्त गस्ती परिचालन एवं सूचना आदान प्रदान कार्यले थप क्षति हुनबाट जोगाउने उहाँको भनाइ छ। यसका साथै वन्यजन्तु चोरी शिकारी नियन्त्रण र वन्यजन्तुको अवैध व्यापार नियन्त्रणलाई प्रभावकारी बनाउन सिमाना जोडिएका जिल्लाहरूमा बीचमा पनि सहकार्य भइरहेको उहाँले बताउनु भएको छ।
1: कैलालीको कैलाली गाउँपालिका स्थित घोराहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। डमरू सहितका पोथी बाघले घरपालुवा जनावर समेत मार्न थालेपछि स्थानीयमा त्रास बढ़ेको हो। वन क्षेत्रको आसपास विद्यालय समेत रहेकाले विद्यार्थीको सुरक्षाप्रति चिन्ता बढ़ेको कैलाली गाउँपालिका चारके गाउँका तीर्थराज नेपालले बताउनुभयो। बाघ देखिएपछि विद्यालय वरपरका झाडी सफा गरेको स्थानीयले बताएका छन्। कैलाली गाउँपालिका चार स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा उडान नम्बर छको भगतपुर स्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमर सहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुराहा नदी आरपारी वारीपारी एकै क्षेत्रमा रहेका छन्। हरियाली सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता कुमार चौधरीले बाघले दुईवटा गोरू र एउटा बदेल समेत मारिसकेको बताउनु भएको छ।
0: मुगुको सोरु गाउँपालिकामा आर्थिक अनुशासन कमजोर रहेको र बेरुजु रकम निरन्तर बढ़दै गएको पाइएको छ। महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 सोरु गाउँपालिकाको कुल बेरुजु रकम 61,22,00,000 रूपियाँ पुगेको हो। यसमध्ये 1,84,69,784 रूपियाँ असुल उपर गर्नुपर्ने र 3,57,30,198 रूपियाँ अनियमित खर्च भएको उल्लेख छ। सोरु गाउँपालिकाले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण कार्यक्रम शीर्षक अन्तर्गत इलाका प्रशासन कार्यालय सोरुकोटलाई 909,378 रूपियाँ भुक्तानी गरेको पाइएको छ। त्यसैगरी गाउँपालिकाका 11 वडा अध्यक्षका लागि स्वकीय सचिव नियुक्त गरी तलब शीर्षकमा 11,00,000 रूपियाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। अनुगमन, दैनिक भ्रमण भत्ता तथा अन्य सुविधामा समेत नियम विपरीत खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लाग्ने अर्को छोटो विश्राम।
6: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
11: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
12: बुढी ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
13: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
14: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
13: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
14: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
13: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
14: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
13: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-51-84-78।
14: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
15: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
16: फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
17: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
18: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 9760-71-284 र 9749-60-840।
17: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जिल्ला अस्पताल सल्यानले स्वास्थ्य बीमा अन्तर्गत औषधि उपचारमा दिँदै आएको सेवा सुविधा रोकेको छ। स्वास्थ्य बीमा बोर्डले जेठ 16 गतिदेखि परिमार्जन गरेको सुविधा थैलीमा न्यून दर निर्धारण गरेकाले धान्न नसकिने भन्दै जिल्ला अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको सेवा सुविधा रोकेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना प्रकाशन गरेर स्वास्थ्य बीमा बोर्डको परिपत्र अनुसार सेवा दिन नसक्ने जनाएको हो। अस्पतालले सुविधा रोक्दा बीमाबाट न्यून शुल्कमा उपचार गराइरहेका बिरामीहरू प्रभावित भएका छन्। आर्थिक अवस्था कमजोर भएका विपन्न र ज्येष्ठ नागरिकलाई बीमाले धेरै सहज भएको थियो। स्वास्थ्य बीमा अन्तर्गत जिल्ला अस्पताल सल्यानबाट वर्षमा करिब 20,000 जनाले सेवा पाउँदै आएका थिए।
13: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। इजरायल र इरानले एक अर्का विरूद्ध सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्, तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्लाह विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरान इसरायलले पनि अहिलेलाई सैन्य कार्यवाही रोकेको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरुतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाबमा इजरायलले इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो।
0: भेरी खबरमा अब खेल खबर। नेपालले हङकङलाई हराउँदै एसियाली खेलकुद छनौट क्रिकेटको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनलमा नेपालले हङकङलाई डक वर्थ लुइस डीएलएस नियमका आधारमा 19 रनले हराएको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि डीएलएस नियमका आधारमा खेल गराइएको थियो। नेपालका कुशल भुटेलले 40 बलमा 65 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले अभिजित 35 तथा कप्तान दिपेन्द्र सिंह ऐरीले पनि अभिजित 9 रन बनाउनु भएको थियो।
13: 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेटमा घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बिहोर्दा मधेसले लगातार दोस्रो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। कालोचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेसले 9 विकेटको फराकिलो अन्तरलाई जित्दै विजय यात्रा जारी राखेको हो। आफ्नो पहिलो खेलमा कोशीमाथि रवाफिलो जित निकालेको मधेस लगातार दोस्रो जित सँगै महत्वपूर्ण 4 अङ्क प्राप्त गर्न सफल भएको छ। कर्णालीले दिएको 103 रनको सहज लक्ष्यले मधेसले 9 ओभरमा मात्र 1 विकेट गुमाएर पूरा गरेको हो।
0: यस्तै जारी प्रतियोगितामा लगातार 2 खेल हारेको बागमतीले पहिलो जित हात पार्दै अहिलेसम्मकै सर्वाधिक स्कोर बनाएको छ। प्रतियोगिताको आफ्नो तेस्रो खेल कोशी विरूद्ध खेलेको बागमतीले 23 रनको जित हात पार्यो। यसअघि बागमती 2 अङ्कको साथ तालिकाको 5 स्थानमा उक्लेको छ। कालोचोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको बागमतीले 20 ओभरमा 5 विकेट गुमाउँदै 169 रनको एक फल खड़ा गरेको थियो। बागमतीका लागि ओपनर सेविका कुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गर्नु भएको थियो।
13: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट सबैभन्दा बढ़ी अनुदान कर्णाली र मधेस प्रदेशलाई। कर्णाली प्रदेशका लागि 17 अर्ब 20 करोड़ विनियोजन।
13: सल्यानको दारमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। प्रभावकारी कार्यान्वयनमा सरो कारवालाको जोड़।
0: रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने। कैलालीको घुरुवा नदी आसपासमा बाघ देखिन थालेपछि स्थानीय त्रसित।
13: र नेपाल एसियन खेलकुद छनौट क्रिकेटको उपाधि जित्न सफल।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
15: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
19: एस टाइम्सका प्रायोजक भुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर भुरीगाउँमा जाऊ।
20: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
21: यही जेठ 30 गते शनिबारको दिन
20: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
21: यही जेठ 30 गते शनिबारको दिन
20: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
22: सुन्नुहोस् त उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
23: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
22: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
24: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
20: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी सृजना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869420111।
2: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नानी त भर्खर 17 की लागि होइन र
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जाने बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
3: ए हो र
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाँच्छ।

0: स्वास्थ्य सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-79-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 30 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही जेठ 30 गते शनिबारको दिन
3: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक, भृगाउँ बजार, बर्दिया।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गिमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालको श्रम बजारमा रोजगारीमा रहेका धेरै श्रमिक अझै पनि अनौपचारिक क्षेत्रमा निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार देशका 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौं श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचना भन्दा बाहिर छन्। दुर्घटना, बीमा वा वृद्धावस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। अनौपचारिक श्रमको उच्च दरले श्रमिकको जीवनस्तर मात्र होइन, देशको उत्पादकत्व, आर्थिक वृद्धि र समावेशी विकासमा समेत प्रभाव पारिरहेको छ। राज्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरे पनि अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता अपेक्षाकृत न्यून छ। आजको देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गर्दैछौ।
1: हामीले पटक पटक यो नेपालमा पनि श्रम बजारको अवस्था कस्तो छ भन्ने कुरामा धेरै कुराकानी गरिरहेका छौँ र विभिन्न माध्यमहरूमा पनि त्यसको कुराहरू पटक पटक उठाइन्छ पनि। विशेष गरी आजको बसाइमा चाहिँ हामी अनौपचारिक क्षेत्रका श्रमिकहरूको बारेमा मात्रै केन्द्रित रहन्छौँ र विशेष गरी नेपालमा चाहिँ श्रम बजारको झन्डै 84%भन्दा बढी चाहिँ यस्ता अनौपचारिक क्षेत्रका श्रमिकहरूले ओगटेको भनेर तथ्याङ्कहरू पाइन्छ। यदि धेरै अनौपचारिक क्षेत्रहरूको भनौँ श्रमिकहरू हुनुहुँदो रहेछ, यति धेरै संख्या उहाँहरूको हुनुको कारण चाहिँ के होला?
2: यो चाहिँ कस्तो हो भने सबभन्दा ठुलो कुरा कमाएर खानु पर्यो, होइन, खानको लागि कमाउनु पर्यो, कमाउनको लागि बाटो चाहियो, बाटोको लागि रोजगार चाहियो, रोजगारलाई औपचारिक रोजगार सबै ठाउँमा खुल्ला छैन, सजिलो छैन। र त्यसमाथि फेरि हाम्रो देश कृषि प्रधान देश हो अनि यहाँ चाहिँ बढी हामी सबै हाम्रो चाहिँ रोजगारहरूको रूपमा हेर्दाखेरि सबै श्रमिकहरू श्रम चाहिँ कृषिमा गर्छन्। त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ त्यो क्षेत्र नै के त अनौपचारिक छ, होइन, त्यहाँ चाहिँ बढी हाम्रो चाहिँ सबैजना श्रमहरू चाहिँ त्यहाँ चाहिँ श्रमिकहरू त्यहाँ चाहिँ डिपेन्ड छन्। त्यसले गर्दाखेरि लगभग अहिले कति 59-60% चाहिँ हाम्रो चाहिँ कृषिमा डिपेन्ड छौँ भन्छौँ हामी, होइन। त्यसमा डिपेन्ड भएको हुनाले एउटा तिम्रो त्यो पनि क्षेत्र चाहिँ अझै पनि हाम्रो देशमा अनौपचारिक छ। हुन त नेपाल एउटा चाहिँ कृषि प्रधान देश भनेर चाहिँ हामी फुल लगाउँछौँ, तर त्यहाँ चाहिँ अझै पनि अनौपचारिक क्षेत्र भनेर चाहिँ हामी अझै पनि सुन्नु पर्दाखेरि दुःख लाग्ने कुरा नै छ। अर्को कुरा अब माइग्रेसन पनि एउटा इस्यु छ कि, त्यो पनि चाहिँ अनौपचारिकमा चाहिँ बढी त्यहाँको मान्छे पनि इन्भल्भ हुन्छ। जस्तै एउटा गाउँबाट सहर आउँदाखेरि कहाँ जाने त, सिधै उसले त औपचारिक जागिर पाउँदैन। उसले के गर्छ भने होटेल, रेस्टुरेन्ट, यातायातमा काम गर्छन्। अनि सजिलोसँग आउने एउटा बाटो भनेको त्यो पनि भयो एउटा। त्यसले गर्दा पनि मानिसहरू चाहिँ बढी चाहिँ अनौपचारिक क्षेत्रमा चाहिँ काम गर्छन् भने, अर्को कुरा हाम्रो चाहिँ यो अनि आफ्नो लगानी कम गरेर चाहिँ काम गर्ने कुरा भनेको चाहिँ यो सानोतिनो दोकान छ नि, किराना दोकानहरू, फुटपाथमा खोल्ने दोकानहरू, सजिलो दोकानहरू, त्यहाँ चाहिँ लगानी कम गर्यो भने कमाइ गरेर खाना बिहान बेलुका खाना छात पुर्याउन सकिन्छ, होइन। त्यो कारणले पनि भयो। अर्को कुरा चाहिँ हाम्रो देशमा चाहिँ नियन छ, एन छ, होइन, श्रमिनहरू छ, तर त्यो फितुलो छ कि, त्यसले गर्दाखेरि पनि चाहिँ यो चाहिँ क्षेत्रलाई चाहिँ अलिक प्रसार के भन्छ अगाडि बढावा भएको हो जस्तो लाग्छ मलाई चाहिँ, होइन। अनि अर्को कुरा हाम्रो चाहिँ श्रमिकहरूसँग चाहिँ प्राय सिप छैन, जति सिप नभइसकेपछि औपचारिक कामको लागि चाहिँ त्यो चाहिँ योग्य हुँदैन, होइन। त्यसले गर्दाखेरि पनि प्राय चाहिँ सबै यो अनौपचारिक यो रोजगारमा चाहिँ बढी इन्भल्भ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: सरकारले यो औपचारिक र अनौपचारिक श्रमिकहरू भनेर वर्गीकरण गरेको छ र कतिलाई यो अनौपचारिक क्षेत्र भन्ने के हो भन्ने कुरा थाहा पनि नहुन सक्छ। अब यस्तै विषयमा केन्द्रित रहँदाखेरि अनौपचारिक श्रम क्षेत्रलाई चाहिँ तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? अलिकति भर्खरै पनि तपाईँले जोड्नुभयो, होइन, के के क्षेत्रहरू छन् भनेर, यसको दायरा, अनौपचारिक श्रम बजारको दायरा चाहिँ कति भित्र छ?
2: अब यो पहिला सबभन्दा पहिला त अनौपचारिक क्षेत्र भनेको साथै के हो भन्नु बुझिन्छ भने यो रोजगारको नाम त रोजगारै हो, यसमा चाहिँ आर्थिक गतिविधि नै हुन्छ होइन, यसमा चाहिँ हुन्छ त्यसमा, तर त्यो चाहिँ त्यो श्रमिकहरू चाहिँ तर यो राज्यको कानुन होइन र त्यसपछि यो संस्थागतको त्यो के भन्छ स्ट्रक्चर उसमा चाहिँ श्रम सुरक्षाको कुराहरू गर्दा त्यसभित्र चाहिँ पर्दैन होइन, त्यो कारणले गर्दाखेरि उनीहरूको चाहिँ विभिन्न कुराहरू छ, सानो राज्यले दिएको विभिन्न किसिमको जस्तै अब सामाजिक सुरक्षा कुराहरू छ, बिमा छ, पेन्सन छ, अब सामाजिक सुरक्षाले लागू गर्दैछ अन्तर्गत बिमा पेन्सनहरू थुप्रै कुराहरू छ, वृद्ध भत्ताहरूको कुराहरू छ होइन, तर अनि श्रम अधिकारको कुराहरू छ त्यसको चाहिँ सीमित मात्रामा पाउँछ कसै कसैको भए पनि, तर प्रायःको चाहिँ यो चाहिँ त्यसमा एब्सेन्टै छ, अनि यी कुराहरूलाई चाहिँ अनौपचारिक क्षेत्र हामीले भन्छौँ। अब औपचारिक क्षेत्र त अब त्यो स्वतः यी कुराहरू राज्यले दिएको सामाजिक सुरक्षाभित्र अन्तर्गत पर्ने सम्पूर्ण कुरा चाहिँ यसमा भित्र पर्न आउँछ, उसको चाहिँ बिमा, स्वास्थ्य सुविधा, वृद्ध भत्ता होइन, अन्य कुरा सबै कुराहरू स्वास्थ्य सबै कुराहरू चाहिँ औपचारिक भित्र पर्न आउँछ। अब दायराको कुरा गर्दाखेरि अघि पनि मैले भने दायरा एकदम ठुलो छ, अघि पनि तपाईँले डाटा भनिसक्नु भएको छ होइन, यति ठुलो मात्रामा छ भने हो, अहिलेको यो कामदारको जुन यो उमेर छ नि, जस्तो एक्टिभ उमेर भन्छ नि युथहरू छन् अहिले चाहिँ, तिनीहरूको युथ अनुसारको कुरा गर्दाखेरि तपाईँले चाहिँ अहिले 86% भन्नुभयो होइन, 84% भन्नुभयो, यत्रो ठुलो दायरा यसमा छ, यसमा चाहिँ अब कुरा गर्ने भएपछिमा सबभन्दा बढी चाहिँ अनुपचारिक क्षेत्रमा छ, त्यसमा पनि क्याटेगोराइज गरेको छ, अझै त्यसमा पनि ग्रुपहरू छुट्याएको छ, ग्रुप गर्दाखेरि पनि हाम्रो चाहिँ कस्तो छ भने त्यसमा सबभन्दा बढी चाहिँ श्रम यो के अरे घरेलु काममा बढी लागेको छ होइन, अब घरेलु चाहिँ क्षेत्रमा काम गर्ने कुरा गर्दाखेरि तपाईँले चाहिँ कुरा हामीले अब त्यसमा बढी चाहिँ कसको हुन्छ नि त, बढी महिला नै हुन्छन् त्यसमा होइन, अहिले यो टोटल पपुलेसनको जुन एक्टिभ ग्रुप भन्छौँ नि हामीले अहिले 15 वर्ष माथि 60 वर्षभन्दा कम भएको पपुलेसनको कुरा गर्दा लगभग हाम्रो नेपालमा 17 लाख 71 लाख जति हाम्रो चाहिँ पपुलेसन छ, त्यो एक्टिभ पपुलेसन, त्यसमध्येको तपाईँले चाहिँ यो के अरे 84% कुराहरू गर्नुभएको छ, जुन चाहिँ लगभग 59 लाख पपुलेसन पर्न आउँछ होइन, त्यसमा चाहिँ बढी मात्रामा चाहिँ कृषि क्षेत्रमा बढी छ यो मानिसहरू चाहिँ बढी, अघि मैले भने हामीले 59.63% चाहिँ यसरी 59.63 कम्ती कति भनेको छ पपुलेसनै कृषि क्षेत्रमा छ भनेपछि त्यसले नै हामीलाई बताउँछ सबभन्दा बढी कृषिमा छ भनेर होइन, त्यसपछि यो होटेल यातायात हामीले चाहिँ अहिले बाटोमा हामीले देख्छौँ नि, हामी हिँडिरहेछौँ हिँडिरहेको यातायातमा हेर्नुहोस् त त्यहाँ चाहिँ काम गर्ने कामदारहरू छन्, ड्राइभर छन्, खलासी छन् होइन, अनि अब टेम्पोहरू चलिरहेको छ, हामी त्यहाँ देखिरहेछौँ दिनरात होटेलमा जान्छौँ, होटेलमा रेस्टुरेन्टमा काम गरिरहेको छ, अहिले पार्टी प्यालेसहरूमा काम गरेको हामीले देखिरहेका छौँ, त्यो जो चाहिँ सिजनल कामदारहरू तिनीहरूलाई हामी देख्न सक्छौँ, त्यसले गर्दा पनि होटेल यातायातको कुरा अनि खुद्रा व्यापारहरू गर्छन् जहाँ चाहिँ त्यहाँ चाहिँ थुप्रै कामदारहरू पनि राखेका हुन्छन् र स्वयं त्यो आफ्नो पारिवारिक काम पनि हुन्छ कि, त्यो चाहिँ कृषि पनि पारिवारिक काम हुन्छ, त्यहाँ चाहिँ बाबाले पनि गर्छन्, आमाले पनि गर्छन्, छोराछोरीले पनि गर्छन्, तर त्यसको भ्यालु के त भन्ने कुरा पनि छ, को त कामदार भन्ने कुरा क्वेसन छ, त्यो कामदारको श्रम कहाँ छ त होइन, त्यो कुराहरू छ, यसरी त्यहाँ पनि आयो र विशेष गरेर अझै यो सानो सानो उद्यमी क्षेत्रहरूमा चाहिँ बढी चाहिँ मैले यसमा देख्छु, त्यसकारण एकदम ठुलो फराकिलो एरियामा चाहिँ वास्तवमा अनौपचारिक क्षेत्रको क्षेत्रमा रोजगारहरू बढी छन् होइन, रोजगार भएका श्रमिकहरू छन्, यसलाई चाहिँ यो सिधै राज्यले लिनुपर्छ, तपाईँ हामी सबैले लिनुपर्छ, यसमा हामी विशेष गरेर काम पनि गर्नुपर्छ, त्यसबारे काम गर्नुपर्ने अवस्था छ।
3: सजिलो तरिकाले बुझ्दाखेरि जो व्यक्तिले काम गर्नुहुन्छ र त्यो कामको चाहिँ कुनै निश्चित भनौ न मालिक छैन, र अलिक सजिलो तरिकाले भन्दाखेरि तपाईँले कष्ट पनि पार्नुभयो, देशभरिमा जति पनि यातायात गाडीहरू सञ्चालन भइरहेका छन् त्यो गाडी चलाउने चालक र सहचालकको कुरा गर्नुभयो, जति पनि होटल व्यवसायहरू सञ्चालन भएका छन् त्यो होटलमा काम गर्ने श्रमिकहरूको कुराकानी गर्नुभयो, पकाउने मान्छे होला होइन, अरू काम गर्ने मान्छेहरू होला, सबैलाई जसको चाहिँ सरकारले सामाजिक सुरक्षामा आबद्ध गरेको छैन, जसको मालिक छैन, जसको रोजगारीको ठ्याक्कै ग्यारेन्टी दिने अवस्था छैन, ती व्यक्तिहरूलाई चाहिँ अनौपचारिक भनेर बुझ्न सकिन्छ तपाईँले प्रश्न पार्नुभयो, र अर्को भनेको चाहिँ आर्थिक पाटोको कुरा पनि गरौँ, यो अनौपचारिक क्षेत्रमा लागेका व्यक्तिहरूले श्रमिकहरूले चाहिँ देशको अर्थतन्त्रमा चाहिँ कतिको ठुलो योगदान गर्नुभएको छ जस्तो लाग्छ।
2: अब यसमा हामी पनि आवाज उठाइरहेका छौँ कि यो अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूको चाहिँ कामदारहरूले चाहिँ आर्थिक उयसमा चाहिँ हाम्रो देशको आर्थिक मेरुदण्डमा ठुलो सहयोग पर्यो पुऱ्याएको छ, तर त्यसको चाहिँ म्यानेजमेन्ट छैन, डाटा छैन, होइन त्यो चाहिँ त्यो कारणले गर्दाखेरि पनि यो ग्रुपलाई पनि चाहिँ अब अघि हामीले त्यो डाटाको कुरा गरिसकेका छौँ, 84% चाहिँ हामीले कुरा गरिसकेका छौँ डाटामा बताएको छ भने हामी यसमा चाहिँ सोध्नुपर्ने छ यसमा कतिको असर पर्दो रहेछ त। साना साना दोकानहरू छन् तिनीहरूले कर तिर्दैनन् होइन, तपाईँको चाहिँ अब अघि मैले भने ड्राइभरको काम गर्छन्, खलासीको काम गर्छन्, कृषिमा काम गर्छन्, कृषिमा काम गरेका व्यक्तिहरूले पनि यदि उनीहरूको रोजगार औपचारिक हुने हो भने तिनीहरू पनि ट्याक्स दिन्थे राज्यलाई, राज्यको सपोर्ट हुन्थ्यो होला। उत्पादनको कुरा गर्छ, उत्पादनबाट इन्डाइरेक्ट गएको हुन्छ तर डाइरेक्ट रूपमा गएको हुँदैन होइन, थुप्रै कुराहरू छ कि यसमा। जस्तै अब यो मेन चाहिँ गरेर यो कारण चाहिँ के हो भने हाम्रो कन्ट्र्याक्ट पेपर हुँदैन तिनीहरूसँग होइन, अब अनौपचारिक भन्न साथै हामीले बुझ्छौँ कन्ट्र्याक्ट पेपर नभएपछि उसको कामको ड्युटी आवर नभएपछि उसले कति काम गर्ने भन्ने पनि थाहा छैन नि त, कति काम गर्ने, बिहानदेखि बेलुकासम्म काम गर्ने कि 8 घण्टा काम गर्ने कि 6 घण्टा काम गर्ने कि त्यो पनि उसलाई थाहा छैन, निश्चित छैन होइन। त्यसपछि आएर उसको चाहिँ अब भोलि पर्सि त्यहाँ काम गर्ने क्रममा चाहिँ रिक्स हुन्छ ठाउँ चाहिँ, त्यो हुनसक्छ त्यति बेला चाहिँ घटना घट्यो भने उसलाई चाहिँ स्वास्थ्य सम्बन्धी कति समय के अरे ऊ गर्ने होइन। त्यसपछि विभिन्न किसिमको घटनाबाट बिमाको कुरा आउँछ, त्यो बिमा भइदिएको भए राम्रो हुन्थ्यो नि त होइन। र अनि सुनिश्चित तरिकाले उसले काम गर्न सक्छ, उत्पादन उसको राम्रो हुन सक्थ्यो, औपचारिकमा गएको भए उत्पादन राम्रो भएको भए के भन्छ राज्यलाई फाइदा हुने होइन, ट्याक्स पनि आउने, उसले पनि औपचारिक रूपमा काम पनि पाउने हुन्छ र इन्स्योर हुन्छ त्यो उत्पादनको लागि चाहिँ तलमाथि हुँदैन, दुवैलाई फाइदा छ कि यो रोजगारलाई पनि फाइदा, रोजगारदातालाई पनि फाइदा छ, राज्यलाई पनि फाइदा छ, प्लस कामदारलाई पनि फाइदा छ कि। त्यस कारण चाहिँ यो चाहिँ उत्पादन यो राज्यको चाहिँ यदि राज्यको चाहिँ आर्थिक उसको लागि बलियो गर्नुपर्ने छ भने अर्थतन्त्रलाई बलियो गर्नुपर्ने छ भने औपचारिक क्षेत्रलाई चाहिँ होइन, मैले औपचारिक क्षेत्र बात बन्द गर्ने भनेको होइन, औपचारिक क्षेत्रलाई चाहिँ के गर्नु पर्यो सुनिश्चित गर्नु पर्यो र सामी सुरक्षामा चाहिँ बाँधिनु पर्यो हजुर यसरी। अनौपचारिक समूहलाई चाहिँ के गर्नु पर्यो भने औपचारिक क्षेत्रमा लानुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ छैन, किन त्यो लान सक्ने सम्भावना नै कम छ, किन त्यत्रो डाटा देखेको छ, तर यसलाई चाहिँ के गर्नु पर्यो सुनिश्चित गर्नु पर्यो यो समूहलाई, सँगसँगै लास्टमा यसलाई के गर्नु पर्यो सुनिश्चित के अरे यो सामाजिक सुरक्षाको व्यवस्था पनि गरिदिनु पर्छ। यति गर्न सक्यो भने अझै यसलाई बिस्तारै बिस्तारै हामी कम गर्दै लान सक्छौँ होइन।
1: हामी यति बेला कार्यक्रम देशभर देशमा छौँ र आजको विशेष कार्यक्रममा हामी देशभित्रको अनौपचारिक श्रमिकको अवस्था र सँगसँगै अनौपचारिक क्षेत्रमा श्रमिकहरूले भोग्नु परेका चुनौती र त्यसको समाधानको विषयमा श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। हामीले प्रारम्भिक कुराकानीहरूमा अलिकति यो चुनौतीको बारेमा पनि कुराकानी गरेका छौँ, अलिकति आर्थिक अवस्था यसलाई चाहिँ अनौपचारिक श्रमिकहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा तपाईँले थोरै पनि जोड्नु भएको छ। यो अनौपचारिक क्षेत्रमा काम गर्दाखेरि विशेष गरी यो श्रमिकले चाहिँ दैनिक रूपमा भोग्ने मुख्य समस्याहरू अलिकति उहाँहरूकै व्यक्तिगत पाटोलाई कोट्याउँदाखेरि के छन्?
2: अब यो इस्यु कुरा गर्दाखेरि दैनिक रूपमा त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरू त एभ्रिडे उनीहरू चाहिँ ठुलो समस्यामा भोगिरहेका छन्। त्यो समस्या कामदार मात्र होइन, रोजगारदाता पनि हुनसक्छ, राज्य पनि छ, एकदमै चाहिँ दुई तिनटैमा समस्या छ देखिन्छ है। अझै ठुलो चाहिँ राज्यलाई नै ठुलो चाहिँ समस्या चुनौती छ। त्यस कारण चाहिँ अब उसको समस्या के हो त, हाम्रो अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारको समस्या के हो भन्दाखेरि चाहिँ सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, असुविधा छ उसको चाहिँ कामको निश्चितता छैन होइन, कुनै पनि बेला ऊ काम गर्न सक्छ, उसले अब काम मन पर्यो कामदारलाई मन पर्यो राख्छ, कामदारलाई मन पर्यो राख्छ। जस्तो हामीले घरमा घराइसी कामदार राख्दाखेरि उसले काम साम बिगाएर भने जा भोलि आउनु पर्दैन भनेर पठाइदिन्छ, ऊ स्योर छैन। किन हामी जागिर खाने मान्छेहरूले चाहिँ कस्तो हुन्छ भने रोजगार भएको जो छ रोजगार औपचारिक छ उसको त 10 to 5 अथवा कुनै एउटा टाइमको कामको निश्चितता हुन्छ, अनि त्यसपछि आएर उसलाई चाहिँ स्यालेरी फिक्स हुन्छ, यति बेला आउने यति हुन्छ भने फिक्स हुन्छ होइन, र उसको चाहिँ विभिन्न किसिमको सुरक्षाहरूको लागि बिमाहरू हुन्छन्, त्यसले गर्दाखेरि उसले चाहिँ के गर्छ भने म चाहिँ यो गर्छु यो गर्छु, उसको वेल प्लानिङ हुन्छ, उसको भविष्य पनि राम्रो छ, बचत हुन्छ होइन। अब त्यसपछि उसको आमदानी चाहिँ कस्तो हुन्छ भने निश्चित हुँदैन, रोज औपचारिक जस्तो कस्तो निश्चित हुँदैन, यसको चाहिँ के हुन्छ एकदमै अनि आमदानी पनि एकदम न्यून हुन्छ, जति मन लाग्छ त्यति दिन्छ। मेरो घर अगाडि अहिले कन्स्ट्रक्सन काम चलिरहेको छ, त्यो महिलाहरू बिचरा बिहान पुरुष 6 बजीदेखि बाहिर काम गर्छ कि, अनि बेलुका कति बजीसम्म 7-8 बजीसम्म काम गराएको हुन्छ होइन, पहिले यति ह्याभी काम हुन्छ ढलामको बेलामा यति ह्याभी काम हुन्छ रोडको कि, त्यो भ्यालुएसन कसले गर्ने हेर्नुहोस् त, त्यति बेला लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने उसलाई होइन, कसले चाहिँ उसको लागि हातखुट्टा भाँचे भने उसको परिवारलाई खानपिन कसले गर्ने दिने, भोलि यस्तो काम भएन भने हातखुट्टा भाँचेर एक दिनलाई त उसले ट्रिटमेन्ट गरिदिएला ठेकदारले के गरिदिएला होइन, तर उसको भविष्य बच्चाहरूलाई कसले हेरिदिने, बच्चाको एजुकेसनलाई कसले सपोर्ट गरिदिने, आज दिनभरि कमाएर बेलुका खानु छ होइन, अनि उसको शरीरको कुरा त छँदै छैन यहाँ, भनेपछि त भोलि त भारतको त राज्यलाई हो नि त, त्यसपछि त्यो बच्चालाई खुवाउनु पर्यो अनि अहिले हामी के अरे चोरी डकैतीको कुरा गर्छौँ हिंसाको कुरा गर्छौँ किन भइरहेको छ एउटा यो पनि कारण हो कि औपचारिक क्षेत्रकोले गर्दाखेरि पनि यो चाहिँ यो समस्याहरू आइरहेको छ यो यस्ता कुराहरू सामाजिक सुरक्षाको अभाव पनि छन् होइन अब म ढुक्क भयो भने पो मलाई सजिलो हुन्छ जे काम गर्नको लागि पालामाथि भयो भने मेरो बच्चाको लागि चाहिँ मेरो लागि चिन्ता गर्नु पर्दैन बच्चालाई चिन्ता गर्नु पर्दैन राज्यले हेरिदिन्छ मसँग यो सुविधा छ यो युज गर्छु राज्यको यो सुविधा युज गर्छु भन्ने छ हो राज्यले अहिले चाहिँ सामाजिक सुरक्षा केही चाहिँ सम्पूर्ण जनतालाई दिएको छ तर त्यो एउटा सीमित छ एकदम कि जुन चाहिँ कार्यान्वयनसँग भएको पनि छैन त्यसले गर्दाखेरि अनि काम गर्ने ठाउँ पनि हेर्नु मैले भर्खरै उदाहरण दिएँ कन्स्ट्रक्सन मेरो घर अगाडि कन्स्ट्रक्सन भइरहेको छ तिन तला घर बन्दैछ कि डम्बल लड्यो भने तिन तलाबाट को जिम्मेवारी यसको सुरक्षा कसले गरिदिने काम कार्यस्थल पनि सुरक्षित छैन काममा रह्यो अनि अरू त कुरै गर जो जोखिमपूर्ण काम गर्छन् जसले चाहिँ सिसाहरूको बनाउने कामहरू गर्छन् नि तिनीहरूको जीवन कसले बन्दिने इँटाभट्टाको हेर्नुहोस् तपाईँले घटना हेर्नु त्यहाँ इँटाभट्टामा यति डरलाग्दो रात हुन्छ दिनभरि घाममा त्यो इँटाभट्टा अहिले सिजन ठ्याक्कै गरिब यो वैशाखसम्म वैशाख जेठको अन्तिमसम्म सिजन हो भने चाहिँ यति गरिबमा तराईमा त्यो उत्पादन गर्नुपर्छ बाहिर बसेर तामको आगोको रातमा तलमाथि भयो भने कसले गर्दा उसको कार्यस्थली सुरक्षित छैन सबभन्दा ठुलो अनि घण्टा कामको घण्टा हेर्नुहोस् उसलाई त पैसाको त्यो इँटाको दरले पैसा दिन्छ मैले उदाहरण मात्रै दिएँ इँटाको दरले पैसा दिने भएको उसले के गर्छ जति इँटा उत्पादन गर्न सके उसले छ महिना काम गर्नु नि त्यो बिचरा ऊ जति जति उत्पादन गर्न सके मैले त्यति नै पैसा पाउँछु भन्ने उसलाई छ कि अनि त्यसले उसले त्यो उत्पादन गर्नको लागि उसले छोराछोरी बिहान बेलुका इसिटी सेन्टर छ दिनभरि जान्छ बिहान बेलुका बच्चालाई लगाउँछ श्रीमतीलाई लगाउँछ आफ्नो लागेर त्यो इँटाको पिसलाई उत्पादन गर्नु पर्छ त्यसले गर्दाखेरि पनि के हुन्छ भने कामको घण्टाको दर पनि छैन त्यही रिक्स आएको छ उसलाई मतलब चाहिँ हाम्रो आयोगको नियमअनुसार आठ घण्टा काम गर्ने होइन आठ घण्टा बिचमा पाँच घण्टा रेस्ट बिचमा पाँच घण्टा पछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त अनि आठ घण्टा आठ आठ एट एट थ्री एटको कुराहरू पनि छ खोइ त त्यो कहाँ छ त्यो अनुपय क्षेत्रमा छँदै छैन नि त सर यसले गर्दाखेरि पनि यहाँ चाहिँ शुद्ध हामी देख्न सक्छौँ यहाँ समस्या छ ठुलो समस्या हुँदैछ यसले गर्दा भोलि चाहिँ राज्यले नै यी समस्याहरूको चाहिँ रिजल्ट भोग्नुपर्ने हुन्छ तर यसमा सोध्नुपर्ने कुरा चाहिँ छ होइन अनि अब श्रमको अधिकारको भन्ने कुरा पनि एक अनौपचारिक क्षेत्रमा काम गर्ने कामलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन अनि सायद तिनीहरू थाहा भएको भए सायद अलिकति बोल्थ्यो होला तर उनीहरूले बोल्ने फुर्सद पनि कहाँ छ बिहान दिनभरि कमाएर बेलुका खानु छ होइन काम पनि भयो समस्या पनि छ त्यहाँ अनि अर्को गरेर अझै विशेष गरेर जेन्डरको कुरा गर्छु अब महिला भएको कारणले गर्दा जेन्डरको कुरा गर्दाखेरि चाहिँ महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ क्या त्यहाँ अब सुत्केरी भन्न पाइँदैन होइन अब सुत्केरी भएर बसे पनि त खानु त काम त गर्नै पर्यो सुत्केरी भएर बस्न पाइँदैन उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ बच्चा राख्ने कहाँ छ बच्चा बोकेर हिँड्यो भने काममा दिँदैन त्यो बच्चालाई ढोका थुनेर राख्नुपर्ने अवस्था छ कति ठाउँमा त घटनै छ कोठामा थुनेर बच्चालाई राख्ने दिनभरि काम गर्न जाने घरबाट निकालिदिएको छ किन भन्दा बच्चा दिनभरि गयो कोठामा तलमा त्यो गयो भने हामी जिम्मेवार त निक्लिन्छ कोठा समेत नपर्ने अवस्था छ कि न अनौपचारिक क्षेत्रमा काम गर्ने यदि बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्ने केयर सेन्टर बनाइदिएको भए किन औपचारिक क्षेत्रको मान्छेले त्यो सुविधा छ नि दुध खुवाउनेसँग बच्चालाई आमाले दुध खुवाउने टाइम लिन सक्छ बच्चालाई केयर सेन्टरमा राख्न सकिन्छ त्यो राज्यले सुविधा दिएको छ होइन त्यो छैन नि त पाउँदैन त महिलालाई झन् त्यहाँ डबल डबल भाग्छ कि अनि त्यसपछि आएर पैसाको पारिश्रमिकको कुरा गर्दा पनि हेर्नुहोस् न त्यहाँ अब सँगसँगै त्यो इँटाको भारी बोक्छ उसले डोकोमा चुइँचुलाई तिन तला माथि पुऱ्याउँछ जान्छ है त्यहाँ माथि प्लास्टर गरेर बसिरहन्छ माथि चाहिँ त्यो के भन्छ हेड मिस्त्री उसले चाहिँ खालि त्यो सिमेन्ट राख्छ इँटा ठक्क राख्छ सिमेन्ट उसले पैसा लान्छ बढी 1700-1800-2000 लाँदो रहेछ त्यो महिलाले 1000 रुपियाँ पाउँदो रहेछ काम त पारिश्रम के अरे परिश्रम त कसको बढी छ त त्यहाँ महिलाको छ हो यो चाहिँ यस्ता कुराहरूले पनि के गर्छ समस्या भोगिरहेका छन् अब ती आमाहरूले अझ महिलाले धेरै समस्या अब त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ त्यहाँ जिस्किँदै गर्दा काम गर्ने क्रममा केटा मान्छे केटी मान्छे थुप्रै हुन्छ काम गर्ने क्रममा महिलाहरूलाई देख्न साथै हाम्रो चाहिँ यो प्रतिष्ठात्मक सोच के छ भने महिला भनेको के हो भन्ने कुरा हाम्रो सोच चाहिँ अलिक फरक छ महिलालाई हेर्ने सोच फरक छ अनि त्यस्तो ठाउँमा जान्छ त्यस्तो ठाउँमा कामदार गर्न आउँ ठाउँमा केटा सरसर काम गर्ने आउँ ठाउँमा चाहिँ केटीलाई हेर्ने सोच नै फरक हुन्छ अनि उसलाई यौन दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै छ कि हो यस्ता यस्ता कुराहरू समस्या चाहिँ हाम्रा अनौपचारिक क्षेत्रमा काम गर्ने मान्छेहरूको चाहिँ कामदारहरूको समस्या छ अर्को कुरा त सिपै छैन हेर्नुहोस् न हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त कामदारहरू गाउँमा त कमसेकम सरकारले 5 कक्षा फ्री गरेको छ एजुकेसन फर अल भनेर होइन तर ती 5 कक्षासम्म पढ्ने महिना गए पढिसकेपछि पछि माथि 6 कक्षा 7 कक्षा कोही पढ्यो होला कोही 10 कक्षा पढेको होला कहाँ छ त हाम्रो शिक्षाले कहाँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ गर्दैन नि मलाई लाग्छ म 5-7 कक्षा पढ्दाखेरि होला मेरो सुरुवात व्यवसाय शिक्षा चाहिँ के छ त्यहाँ फर्निचरहरू बनाउने होइन त्यस्तो कामहरू देखा त्यहाँ चाहिँ तालिमहरू दिन्थ्यो त्यो तालिम कमसेकम त्यो प्रडक्ट त्यो पास उसले एसएलसी 10 क्लास पास गरिसकेपछि एसएलसी पास गरोस् नगरोस् हातमा सिक्नु सिकेन नि त होइन त्यो व्यवसाय शिक्षा भन्दैछ त्यसलाई हो त्यति बेला थियो त्यति बेला के गरेको होला यो पनि पढ्नु पर्छ ए हो र हामीलाई किन ठुलो हुँदै गएपछि हामीलाई त्यस्तो पढाएन पछि त्यति बेला पढायो त्यस्तो चाहिँ शिक्षामा सानोदेखि नै प्राइमेरी लेभलदेखि सेकेन्डरी लेभलसम्ममा कुनै सिप सिक्ने एउटा व्यवसाय तालिमहरू दिन सक्यो भने उसले पढ्नले एजुकेसन पढ्नेले पढ्दै जान्छ जो चाहिँ एकाडेमिक साइड जान्छ त्यो लाइनमा जाँदै गर्छ जो चाहिँ एकाडेमिक साइड जान सक्दैन त्यहीँ स्टप गर्नुपर्ने अवस्था आउँछ पछि त्यो स्किल त हुन्छ नि त्यो स्किलले काम गर्छ नि त तर स्किल नभएर पनि हामीहरू चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परिरहेको छ जस्तो सुकै काम पनि गर्नु परिरहेको छ तपाईँ डान्स बारमा काम गर्ने दिदीबहिनी हेर्नुहोस् दोरी अलि दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस् होइन उहाँले काम गर्छ अनौपचारिक नै हो त्यो सबै कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन होइन कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन अब उसको अब तपाईँ फिल्म हेर्ने हिरोनी हिरो हिरोइनहरू हुन्छ होइन त्यो हिरोनीले चाहिँ 3 घण्टाको फिल्म पढ्दा खेल्दाखेरि त्यो हिरोनी कहीँ गएर ड्यासमा गएर एउटा गीत गाउँदा वा वा गरेर कति सम्मान गर्छ फिल्म त इन्टरटेन दिएको हो नि त हामीलाई होइन मनोरञ्जन दिएकै हो नि तर त्यो के अरे बारमा गएर के अरे दोरी सालमा गाउने गीत गाउने एउटा सिङ्गरले चाहिँ उसले पनि त इन्टरटेन दिएको हो नि उसले पनि रमाइलो दिएको हो नि तर किन उसलाई सम्मान छैन त यहाँ चाहिँ यस्तो त्यो चाहिँ अब फिल्म सेक्टरमा त तपाईँ अनुबन्धित हुनु पर्यो कन्ट्राक्ट हुनु पर्यो ब्ला ब्ला ब्ला छ होइन त्यो चाहिँ तर यहाँ चाहिँ तपाईँको दोरी साझा गर्ने मान्छेको त केही पनि हुँदैन त्यो अनौपचारिक क्षेत्र भनेर अहिले इन्फर्मल सेक्टर भनेर अलरेडी तोकेको छ त्यो तोकिन साथै त्यहाँ चाहिँ त्यो महिलाले हेर्ने फरक भयो कि त्यो महिलाले एभ्रिडे काम गर्दा जोखिम भोगिरहेको छ कि यौन दुर्व्यवहार गर्ने त अहिले हेर्ने तरिका एक्लै हिँड्दा बाटोमा हिँड्ने हेर्ने तरिका भन्ने तरिका अब यस्तो किसिमको चाहिँ विभिन्न किसिमको समस्याहरू भोगिरहेको छ अर्को कुरा तपाईँले म के गर्छु भनेर चाहिँ अलिकति ब्याङ्कमा लोन लिने जाउँ कहीँ जाउँ कसरी पाउनुहुन्छ तपाईँले पाउनुहुन्न त्यहाँ त तपाईँलाई विश्वासै गर्दैन के को आधार दिने होइन त्यो त्यहाँ पनि एउटा चाहिँ उसले काम गर्नु खोज्यो भन्दा पनि त्यहाँ पनि एउटा उसको चाहिँ पहुँचै हुँदैन कुनै पनि वित्तीय क्षेत्रमा उसको पहुँच हुँदैन यस्तै गरेर अब कुनै समस्या पर्यो के पर्यो गाह्रो पर्यो भने कसले सपोर्ट गर्ने तपाईँलाई कहाँ जान्छु छैन नि त कुन ठाउँमा क्षेत्र तर औपचारिक सर्भिस सेक्टरमा काम गर्ने मान्छेहरूले चाहिँ समस्या पर्यो भने उसको जो मेकानिजम छ त्यो क्षेत्रमा जान्छ यो गर्ने त्यो गर्ने भन्ने छ तर इन्फर्मल सेक्टरमा काम गर्नेहरूको समस्यामा त्यो समस्या छ कि
3: सामाजिक सुरक्षा कोषमा आबद्ध हुने औपचारिक श्रमिकहरूको संख्याङ्क चाहिँ 4 लाखभन्दा माथिको छ अनि अनौपचारिक श्रमिकहरूको संख्या चाहिँ 100 को मात्रै तथ्याङ्क उहाँहरू चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भएको रहेछ अनि यो चाहिँ कतिको चिन्ताजनक विषय
2: यो चाहिँ एकदमै चिन्ताजनक कुरा हो किनभने यो सुरक्षा सामाजिक सुरक्षा भन्न साथै अहिले हाम्रो फन्डामेन्टल राइट्सको कुरा हामी कुरा गर्छौँ यसलाई पनि तर यो लागू चाहिँ हुन सकिरहेको छैन एकदम कम मात्रामा ठुलो सुरु जब लागू भयो 2 वर्ष अगाडि एउटा ठुलो विवाद आएको थियो त्यति बेला सो कसले गर्ने कसले नगर्ने गर्ने पऱ्यो भने अनिवार्य गर्दा यो त हामीलाई एकदम ठुलो ठुलो भारी टाउको बोका जस्तो फिल भएको थियो किन भन्दा हामीलाई बुझाइ थिएन त्यो बारेमा जानकारी कसैले दिए राज्यले दिँदा पनि जानकारी अस्पष्ट जानकारी दिएको थियो कि प्रष्ट जानकारी नदिएको यसले गर्दा के फाइदा हुन्छ ए 60 वर्ष निकाल्न पाउँदैन त्यो पैसा 60 वर्ष निकाल्न पाएन भने यस्तो हुन्छ त्यस्तो अनि त्यत्रो पैसा हामीले के गर्ने अनि जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्ने मान्छेहरूको समस्या होइन चाहिँ फुल टाइम काम गर्नेहरू जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्दैन जस्तो सरकारी निकायमा काम गर्नेहरूलाई त ढुक्क उसको त रिटायरमेन्ट भयो सक्यो जसको रिटायरमेन्ट खालको काम पाउँछ उसले होइन 30 वर्षको अवधिमा काम गर्ने 60 वर्षको उमेरसम्म काम गर्न पाउने अवधि हुन्छ त्यसलाई त प्रब्लम भएन सरकारी निकायहरूमा अन्य क्षेत्रमा जहाँ चाहिँ सर्ट टर्ममा काम गर्नुहुन्छ विभिन्न किसिमको परियोजनामा होस् कम्पनीमा होस् त्यो के गर्ने भन्ने क्वेसनहरू थियो जस्तै ब्याङ्क निकायमा धेरैले गरे पनि ब्याङ्क निकायमा अझै स्थिति हुन सकिरहेको छैन नि त किनभने अझै पनि बुझाइ कम छ त्यसमा चाहिँ र यो यसले गर्दा के इन्स्योर हुन्छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन कि राम्रोसँग प्रष्ट बिस्तारै अहिले 2 वर्षभित्र अहिले बल्ल राज्यले पनि स्ट्राटेजी अलिअलि चेन्ज गरेर चाहिँ कुरा गर्दैछ त पनि अझै पनि यो गाउँघरमा पुग्न सकिरहेको छैन ग्रामीण क्षेत्रमा हो नि त बढी मात्रामा अझै पनि पुग्न सकिरहेको सहरी क्षेत्रमा पनि अझै पुगे तापनि यसको चाहिँ स्पष्ट अझै पनि यो के हो त्यसले के फाइदा हुन्छ भन्ने कुरा अझै राम्रोसँग अब 60 वर्ष भइसकेपछि रिटायरमेन्ट पाउँछ बुढेसकालमा चाहिँ पेन्सन दिन्छ होइन अनि बिमा हुन्छ तलमाथि भन्ने सुरक्षित गराउँछ स्वास्थ्य समितिको बिमा हुन्छ भन्ने कुरा त्यो जुन किसिमको छ त्यसमा दिएको डिटेल त त्यो कुरा अझै पनि कसैलाई थाहा नै छैन राखेको पैसा अनि यति पैसा जहिले पनि राख्न पाइन्छ भन्ने छ तर हामी के कन्फ्युजन अझै छौँ भने मानिलियौँ यसलाई त बेसिक एउटा चाहिँ स्यालेरीमा राखेको छ नि त होइन यो के अरे अहिले चाहिँ अब सानै सुरु छ भने स्पेसली अझै चाहिँ हामी चाहिँ यो चाहिँ एसएसएफको कुरा हामी गर्छौँ फोकस गर्छौँ कि सोसियल सेक्युरिटी फन्डमा विशेष फोकस गर्छौँ अझै त्यसमा त्यो सोसियल सेक्युरिटी फन्डको कुरा गर्दाखेरि तपाईँलाई एउटा बेसिक स्यालेरी राखेको छ अहिले 22,000 कति छ होइन 19,000 कति छ अहिले 22,000 कति 25,000 कति तिर्नुपर्छ पर मन्थ तपाईँको एक्लै तलब खाने मान्छेको पनि त्यही त्यो पैसा त्यसरी उसको उसको आधारमा जाने भयो त्यसमा त पर्सेन्टेज छ नि त्यो आधारमा चाहिँ एसएसएमको जाने भयो पैसा तर काम चाहिँ के भन्छ बेसिक सर्भिसै सेम एउटै छ क्या सबैलाई म फर इक्जाम्पल मैले चाहिँ महिनाको 22,000 त्यो छ भने हजुरले 1.5 लाख रुपियाँ तिर्नु होला महिनाको होइन अब तपाईँको स्यालेरी हुन्छ तपाईँले त्यति तिर्नु होला अन्त 60,000 तिर्नु पर्छ अनि सर्भिस तपाईँको मेरो सेम त्यो होइन नि सर्भिस त त्यो अनुसारको हुनु पर्यो अनि मान्छेमा इन्करेज हुन्छ यो सबभन्दा कुरा एवेरनेसै छैन अर्को कुरा गाउँघरको लागि जानको लागि चाहिँ सुविधा पनि छैन कसरी दिने त्यो पैसा मैले कसरी पे गर्ने मैले पे गर्ने भने कसरी दिने भन्ने कुरा पनि आधार छैन कि तपाईँ अब हामी सबै

0: तिर्नु पनि कसरी त भन्दाखेरि अहिले चाहिँ राज्यले के भनेछ, होइन हामीले चाहिँ अब ब्याङ्क मार्फत पनि तिर्न लगाउन सकेका छौँ, एउटा दिएको छौँ, घरको परिवारले पनि यहाँ तिर्न सक्छ भन्ने कुरा छ कि, अनि के त्यो सबैले सक्ने पोसिबल छ त? मेरो म अनुभव क्षेत्रमा काम गर्ने मान्छे, मेरो के अरे म चाहिँ इन्फर्मल सेक्टरमा काम गर्ने, मेरो न्यून तलब छ, न्यून तलब छ, मैले त्यो न्यून तलबले चाहिँ म कसरी त्यहाँ तिर्न सक्छु त? मलाई त अलिकति सब्सक्राइब दिनु पर्यो होइन, दाजुले त त्यस्तो सब्सक्राइज हुनु पर्यो, यस्तो यस्तो कुरा थुप्रै कारणले गर्दाखेरि, सानसानो लुपहरूले गर्दाखेरि यो सक्सेस हुन सकिरहेको छैन सर अझै पनि। यसको लागि चाहिँ अझै चाहिँ सचेतना चाहियो, ट्रेनिङहरू चाहियो, त्यहाँको सब्सिडाइजको चाहिँ डाटा चाहियो, होइन कति छ के छ कसो कुकुर के अरे हाम्रो कामदारहरू कतिजना छन्, अनौपचारिक क्षेत्रमा काम गर्ने कति छ, औपचारिक क्षेत्रमा काम गर्ने त्यसको डाटा डिटेलमा चाहियो, विशेष गरेर अझै इन्फर्मल सेक्टरमा काम गर्ने कामदारहरूको चाहिँ डाटा चाहिएको छ। यहाँ त्यो डाटा भइसकेपछि बल्ल उसलाई प्लानिङ गर्न सजिलो हुन्छ नि त, उसलाई चाहिँ उसको एजुकेसन उसको प्रोफाइल लिइसकेपछि उसलाई चाहिँ डिजिटलको सम्बन्धी ट्रेनिङ दिने हो कि, उसलाई चाहिँ अर्को एवेरनेस दिनु पर्यो, सब्सिडाइज दिनुपर्ने हो कि, सबै त्यो कुरा गर्न सकिन्छ। सबभन्दा पहिला हाम्रो ल्याकिङ तथ्याङ्क पनि छ, यो कारणले पनि चाहिँ यो दुवै क्षेत्रमा चाहिँ इन्फर्मल फर्मल सेक्टरमा त्यो पनि नभएको, पढे लेखा मान्छेले पनि यो कामहरू गरिरहेका छैनन्, बुझेका मान्छेले पनि गरिरहेका छैनन्, किन बुझाइ अधुरो छ। त्यही भएर
1: कार्यक्रम देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: And I work for Michelin, worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin.
4: World's number one tire brand.
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। हामी आज अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: अनौपचारिक क्षेत्रका श्रमिकहरूले चाहिँ आफ्नो चेतनाकै कमीले गर्दाखेरि सिप नलिनु भएको हो कि वञ्चित गराइएको हो कि, खासमा के हो त्यो कुरा चाहिँ?
3: यो इन्फर्मल सेक्टरको अघि पनि मैले भने सिपको कमी छ भन्ने कुरा सबभन्दा पहिला उहाँलाई थाहै छैन कि कहाँ सिप सिकाउँछ भन्ने कुरा चेतनै छैन। मलाई यो ठाउँमा सिप मैले गयो भने सिप सिक्न पाउँछु भन्ने कुरा थाहा छैन। ए, अर्को कुरा, सिप सिक्ने समय पनि हुनु पर्यो नि तपाईँलाई। उसले बिहान बेलुकादेखि बिहान दिनभरि कमाएर बेलुका खानु छ भने तपाईँ सिप सिक्न गएपछि, मैले अब यो प्रोग्राममै मलाई चाहिँ एकजनाले अफर गराएको थियो।

0: र दिदी तपाईँले बिजना दिदी हाम्रो दिदी बहिनी हामी मिसन तालिम दिन्छौँ दिदी बहिनीहरूलाई अब महिलाहरू पनि अलिक फरक काममा गर्नु पर्यो राइट एकदम राम्रो म पनि तात्ति म पनि एकछिन त पुरा नबुझिकन ल ल ल म बिजना त म गाउँमा ल्याउन सक्छु दिदी बहिनी ल्याउन सक्छु भने म पनि तात्थेँ कि तातेर बिजनालाई दिदी बहिनी गर्नु पर्यो सबैलाई सङ्कलन गर्नु युनिफर्म गर्नुहोस् ल तिन महिनाको तालिम हो अरे खाजा खाने व्यवस्था दिन्छ खाजा खाना दिन्छ भनेपछि ए हुन्छ भन्ने कुरा मैले भने जो बहिनीलाई पनि ल हुन्छ दिदी हामी काम गरौँ गरौँ भन्यो होइन हामी तात्थ्यौँ अनि फिल्डमा गएर दिदी बहिनीसँग कुरा गरेर पठायौँ के भन्यो भने भत्ता काटी दिन्छ भनेर सोधेँ कि किन बेलुका त बच्चालाई खुवाउनु छ नि त सर खुवाउनु परेन अनि तालिम दिए तिन महिनाको तालिम फ्रीमा छ मैले दिनको खाजा पनि खाने उसले मात्रै खाएर त भएन नि त घरको बच्चालाई खुवाउनु छ घरबाट तिर्नुपर्छ बसेको घरमा सरमा आएको छ भने घरबाट तिर्नु पर्यो बत्तीको पैसा तिर्नु पर्यो पानीको पैसा तिर्नु पऱ्यो बच्चाको फी तिर्नु पर्यो होइन त्यसको लागि पनि उसले चाहिँ के गर्नु पर्यो यो तालिम त दिने भनेको छ राज्यले बनाएको छ सी तालिम दिएर दिने गर्ने के भनेको छ त्यो तालिम दिएपछि त ऊ पनि औपचारिक क्षेत्रको लागि त लायक भयो नि त होइन जान सक्ने भयो तर त्यो पाउँ त उसले पाउनै सकेन कि त्यो लिन पादेखिदेखि पनि छोड्नु परेको छ कि त्यो अकबर र बिरबलको खिचडीको कथा जस्तो छ यो चाहिँ त्यस्तो भएको छ यो चाहिँ त्यस कारणले गर्दा पनि यो चाहिँ उसले तालिम लिन सकेको छैन ठिक अर्को कुरा चाहिँ मार्केट अनुसारको सी तालिम पनि हुनु पर्यो नि मार्केटमा डिमान्ड के छ त राज्यले अनुसन्धान गरेको छ रिसर्च गरेको छ त्यसको लागि मार्केट अनुसार हुनु पर्यो मार्केटमा यो डिमान्ड छ त्यो अनुसारको तालिम दिनु पर्यो तपाईँले गाउँघरमा जानुहोस् दिदी बहिनीहरूले विभिन्न संस्थाले दिएको थान थान सर्टिफिकेट छ धुलो टपटप बनाएको सर्टिफिकेट छ म यही संस्थामा काम गर्छु मलाई कति म क्षेत्रमा जाँदा एक दुईवटा तालिम हामीले पनि दिएको छौँ होइन त्यो देखेर पनि ओहो अब त यो तालिम गर्नुभन्दा अगाडि पहिला सोच्नुपर्छ है के दिने यसको चाहिँ सस्टेनेबिलिटी के छ भनेर सोचेर मात्र हामी बढ्छौँ आजकल होइन अब जस्तै रित इदिसाको तालिमहरू दियौँ उहाँले इदिसाको दिन सक्यो त्यो मार्केटको डिमान्ड छ नि त हो त्यो डिमान्ड चाहिँ राज्यले पहिला क्रिएट गर्नु पर्यो कि अनि त्यसको सिप तालिम सिप तालिम दिएर मार्केटको लिङ्कै छैन यसले गर्दा त्यो फाइदा पनि छैन यस्तो कुराहरू छन् होइन अनि त्यसपछि आएर जानकारी पनि छैन यो तालिम लिइसकेपछि म रोजगार औपचारिक क्षेत्रमा जान्छु मैले यो सुविधा पाउँछु भन्ने कुरा पनि छैन उसलाई त खालि कसरी आफ्नो व्यवहार गर्नु छ दिनरात परिवार पाल्नु छ आफ्नो समस्या समाधान गर्नु छ यी यस्ता कुराहरू चाहिँ मेन चाहिँ अनौपचारिक क्षेत्रका इन्फर्मल सेक्टरका चाहिँ कामदारहरूको चाहिँ सिपसँगको पछाडि पर्नु कारण चाहिँ लाग्छ मलाई
1: सरकारले त फेरि सबै पालिकामा देशभरि नै तालिम सञ्चालन गरिरहेको छ होइन अब प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलाइरहेको छ थुप्रै सबै कार्यक्रम
0: हजुर हो यो चाहिँ ट्रेन्डमा जान्छ कि अनुसन्धानको कुरा गर्दा मैले अनुसन्धान भन्दा डिमान्ड के छ त तपाईँलाई अब म यो क्षेत्रमा यो वैदेशिक रोजगार क्षेत्रमा काम गर्नुभएको हुनाले हाम्रो कामदारहरूले पनि धेरै चाहिँ फर्केर आएपछि भन्नुहुन्छ कि मैले यहाँ सिप तालिम सिकेर गएँ त्यहाँ गएर कुनै काम लागेन फेरि सिक्नु पर्यो त्यसको स्ट्यान्डर्ड मिठो हुँदैन कि सरकार तालिम दिन्छ त्यो सामान्य मिल्दैन तपाईँको अहिले तपाईँको अब पुरा ट्र्याक आउँदा अर्को ट्र्याकमा गएँ के अरे यो अहिले टेलिमेडिसिनको कुराहरू आउँछ नि सर वैदेशिक रोजगार गएका व्यक्तिहरूलाई चाहिँ टेलिमेडिसिनबाट हामी यहाँ चाहिँ काउन्सिलिङ गर्छौँ ट्रिटमेन्ट गर्छौँ भन्छौँ यहाँको औषधि त्यहाँ औषधिको ट्रेनै फरक हुन्छ यहाँ औषधि त्यहाँ औषधि यहाँ रिफर गरेर औषधि त्यहाँ पाउँदैन त्यहाँको औषधिको बारे यहाँ टिपेर कहिले हामीले भनिहाल्छ क्वेसन त्यहाँ पनि छ किन त टेलिमेडिसिन फेल खायो त भन्ने कुरा पनि छ होइन हो यसरी चाहिँ सिप चाहिँ सिकाउने हो महिनाको लागि एकदम उपयुक्त सबैलाई चाहिँ यो चाहिँ लाइफ स्टाइल सम्बन्धी एउटा पार्ट हो चाहिँ सिलाइ बुनाइ महिलाले खालि सिलाइ बुनाइ मात्र काम गर्ने हो ब्युटी पार्लर मात्र काम गर्ने हो अरू काम गर्न सक्दैन त्यो अलिक परबाट सोच्नु पर्यो कि हामी सधैँ एउटा चाहिँ एकदमै ब्ल्याङ्केट एप्रोचबाट काम गर्छौँ सर सबैले एउटै सब तरिकाले सोच्छौँ तपाईँले चाहिँ अब मिडियामा काम गर्नुहुन्छ भने तपाईँलाई मिडिया मात्र काम आउँछ नि त अरू त तपाईँलाई इन्ट्रेस्ट छैन नि तपाईँलाई अरू काम गरायो भने तपाईँलाई त करले गर्नुपर्छ इन्ट्रेस्टले गर्ने र करले गर्ने काम फरक हुन्छ मसँग सिप के छ त मेरो सिप पहिला फाइन्ड आउट गर्नु पर्यो नि त मेरो चाहिँ निड्सहरू पहिला पत्ता लगाउनु पर्यो कि यो चाहिँ अहिले राज्यले गरिरहेको छ एकदम राम्रो छ प्लानिङ एकदम राम्रो छ प्लानिङ जहिले पनि अलवेज राम्रो हुन्छ प्लानिङले इम्प्लिमेन्ट कसरी गर्ने कुरा कि हाम्रो राज्यको पोलिसी राम्रो छैन र कति राम्रो छ श्रम ऐन छ अहिले सामाजिक सुरक्षा ऐन छ होइन सुरक्षा ऐनको पचहत्तरको ऐन छ हेर्नुहोस् त कति राम्रो छ कि त्यो लागू भएको छ त छैन नि राम्रोसँग कार्यान्वयन हुन सकेको छैन त्यसलाई मोनिटरिङ गर्न सकेको छैन त्यसलाई रेगुलेसन गर्न सकिरहेको छैन किन भन्ने कुरा क्वेसन यहीमा तालिमको पनि आउँछ सर
1: जति पनि यो अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न के गर्नुपर्छ होला सरकारले के कस्ता प्रयासहरू यसमा ल्याउनुपर्छ
0: सबभन्दा पहिला अवेरनेसको कुरा आयो जनचेतनाको कुरा आयो जानकारी दिनु पर्यो सबैलाई होइन सिप तालिमहरूको कुराहरू बारेमा जानकारी दिनु पर्यो यो यस्तो यस्तो तालिमहरू हुँदैछ यो ठाउँमा चाहिँ यो तालिम गर्नु भयो भने यसको फाइदा यस्तो छ यो ठाउँमा चाहिँ रोजगार चाहिँ क्रिएट हुँदैछ तपाईँहरू यति त मेन गरेर अझै बिजनेस के भन्छ भने जब रिप्लेसमेन्ट ट्रेनिङहरू हुनुपर्छ कि सर तपाईँलाई तालिम दिइसकेपछि तुरन्त इन्स्योर होस् कि मैले यो तालिम चाहिँ मैले ज्याकेट पाउँछु भनेर होइन, त्यस्तो भयो भने चाहिँ एकदम राम्रो हुन्छ। तर सिलाइ बुनाइ गर्दा सिलाइ बुनाइ तालिम दिइसकेपछि मैले यो ठाउँमा चाहिँ काम पाउँछु, यति सिट मैले तपाईँले दिन्छ राज्यले यो काम गर्नुको लागि, खोल्नुको लागि, यो ठाउँमा तपाईँलाई एकदम उपयुक्त हुन्छ भनेर चाहिँ राज्यले त्यो बाटो देखाइदिनु भयो, तालिम पनि त्यसको सस्टेन हुन्छ कि। न त अब तालिम दिने, तालिम दिएमा नाम मात्रको तालिम हुन्छ यहाँ जे पनि जहिले पनि। अब अहिले डिमान्ड के छ भन्ने कुराहरूमा पनि हामीले सोध्नुपर्छ, राज्यले त्यो सोध्नुपर्छ, डिमान्ड के छ त कहाँ के छ, कसरी गर्न सकिन्छ। अहिले मोडर्नाइजेसन छ, ग्लोबलाइजेसन छ संसार, होइन, सबैको हातमा संसार छ, सबैलाई सबै कुरा थाहा भइरहेको छ, होइन, कसैले फल्स इन्फर्मेसन पाइरहेको छ, राइट इन्फर्मेसन पनि पाइरहेको छ। अब त्यसको लागि के गर्ने भन्ने कुरामा राज्यले चाहिँ यो ठाउँमा चाहिँ यो तालिमहरू दिनु बेस हुन्छ भन्ने कुराहरू चाहिँ, र यसलाई यो गर्दा हुन्छ, जस्तै तपाईँले तपाईँ इलाममा तपाईँले कस्तो खालको तालिम दिने, त्यो इलामको दिने तालिम र विराटनगरको तालिम दिने तरिका एउटै हुन्छ, सब्जेक्ट त फरक फरक हुन्छ नि। इलाममा तपाईँले चाहिँ जुन किसिमको पाँचवटा अको उत्पादनको लागि प्रवर्ती फोकस गर्नुपर्छ, त्यहाँ तपाईँले धान रोप्ने कुरा गर्नु भएन, त्यो त अब डाँडाको कुरा भयो, धान रोप्ने त विराटनगर धानको कुरा गर्नु पर्यो, होइन, फरक फरक हुन्छ। तपाईँको अब विराटनगर इन्डियाको बोर्डर नजिक छ भने त्यही किसिमको खालको व्यवहार खालको तालिमहरूको व्यवस्था गर्न सक्नु पर्यो, होइन। तपाईँ काठमाडौँमा आउनुहुन्छ भने सहरी क्षेत्रमा आउने त सहरी क्षेत्रमा आउने, तपाईँ विराटनगरको बजारमा दिने तालिम र गाउँमा दिने तालिम फरक हुन्छ। गाउँमा तपाईँले सहरमा छ भने अहिले खाना क्याटरिङको एकदम चाहिँ ठुलो डिमान्ड छ बजारमा, अहिले जहाँ पनि बिहा पार्टी प्यालेस भन्ने पार्टी यो प्यालेसको कुरा थुप्रै छ, त्यसको लागि काम गर्नको लागि चाहिँ सिर्फ त्यस्तो खालको तालिमहरू दिनु पर्यो, ताकि त्यो क्याटरिङ उसमा चाहिँ गरे सटन काम पनि त्यहाँ पाओस् न उसले, हो त्यस्तो खालको सिपहरू दिनु पर्यो। सिप भएपछि जसको डिमान्ड छ, अब हुन्छ, यहाँ मात्रै विदेशमा पनि कुरा आउँछ, ऊ चाहिँ नेपालमा नै काम गर्न सक्छ, विदेशमा गएर सजिलोसँग काम गर्न सक्छ, जहाँ पनि उसले इन्कम गर्न सक्छ। म नेपालमा बसेर काम गर्छ, नेपालमा आयो पायो, विदेशमा गएर विदेशमा पायो। यसको लागि चाहिँ राज्यले यस्तो खालको चाहिँ एउटा सूची बनाउनु पर्यो कि त्यो काम जुन क्याटेगोराइज उसले छुट्याएको छ, यो काम तालिमहरू दिने भनेर छुट्याएको छ भने त्यसलाई चाहिँ लिङ्क गर्नु पर्यो मार्केटसँग, कुन कुन कस्टमर कस्तो कस्तो डिमान्ड छ त्यो अनुसारको चाहिँ दिनु पर्यो। र बाजुराको दिने तालिम र काठमाडौँ दिने तालिम, तपाईँको झापामा दिने तालिम फरक छ, होइन सर? त्यस कारण चाहिँ त्यो किसिमको चाहिँ राज्यको त्यो नभएको कारणले गर्दाखेरि अब म चाहिँ यसलाई चाहिँ के भन्छ, देखाउनेमा देखाउने मात्र हो, प्लानिङमा प्लानिङ मात्र हो, अझै पनि हामीसँग केही बिग्रिएको छैन। अब अहिले नयाँ सरकार छ, नयाँ प्लानिङ छ, नयाँ आयोजना छ, पक्कै पनि यसरी किसिमले काम गर्यो, अनुसन्धान गरेर काम गर्न सक्यो भने चाहिँ यत्रो गरिसकेपछि अलिकति दुःख गरौँ न, त्यति त अनुसन्धान गरौँ, क्याटेगोराइज गरौँ, यो काम गरौँ, हामी तालिम दिनलाई छ भने कुन कुन ओडालाई, कुन कुन नगरपालिकाले कुन कुन काम दिने त, तिनीहरूको लोकल रिसोर्सेस के छ त, त्यसको चाहिँ मार्केट कस्तो छ, नेसनल लेभलमा, लोकल लेभलमा, इन्टरनेसनल लेभलमा ब्रान्ड कसरी गर्ने भन्ने कुरा तिनीहरूले त्यस्तो गर्न सक्यो। जस्तै सानसानो व्यवसाय गरिरहेको मान्छेहरू छ भने तिनीहरूको व्यवसायलाई चाहिँ अलिकति लगानी सिड मनी दिने, र तिमीहरू राम्रो क्वालिटी काम गराउने, कम्पिटिसन गराउने, जो राम्रो आउँछ त्यसलाई सिड मनी दिने, उदाहरण देखाएर अनि उसलाई चाहिँ दर्जा सर्जा गर्न लगाउने, यसरी औपचारिक क्षेत्रमा लाग्न सकिन्छ। अब कामदारको कुरा, अब होटेल व्यवसाय सानसानो काम गरिरहेको छ भने, होटेल व्यवसाय छ भने त्यसलाई तिनीहरूलाई पनि त्यसरी सिप दिउँ, उनीहरूलाई पनि इन्टरप्रिनर बनाऊ न, होइन, उनीहरूलाई पनि उद्यमी बनाऊ, त्यतातिर लगाउँ, त्यसरी पनि उनीहरूलाई हामी अपेक्षा क्षेत्रमा लान सक्छ। थुप्रै उयो आउटहरू छ कि सर, यसमा काम चाहिँ तालिम दिने मात्र होइन कि, राज्यले जस्तो छुट होइन, त्यसलाई दिँदाखेरि चाहिँ कस्तो ग्रुपलाई दिने त, मैले कृषि क्षेत्रको मान्छेलाई काम दिनु पर्यो, तालिम दिनु पर्यो भने कृषि क्षेत्रकै मान्छेलाई चाहिँ फोकस गरेर खाद्य दिनु पर्यो कि, त्यसमा साइकल हेर्नु पर्यो, पूर्ण साइकल के गर्ने थियो, के दिने, त्यसले गर्दा कहाँ मार्केट लिङ्क हुन्छ, यसमा त राज्यले के सपोर्ट गर्न सकिन्छ, यसलाई ब्रान्डिङ कसरी गर्न सकिन्छ, तिनीहरू कसरी चाहिँ औपचारिक क्षेत्रमा आउन सकिन्छ त। तपाईँले भोलि धानको खेती गर्छ त्यो प्लट भने, तपाईँले त्यो धानको खेतीको मान्छेलाई लाइन पिलिङ गरेर धान खेती गर्न लगाएर धान प्रडक्सन गरेपछि त्यसको उत्पादन राम्रो हुन्छ, तालिम कसरी त धान उत्पादन बढी हुन सक्छ त, कुन मल लगाउने, कसरी चाहिँ त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ अहिलेको मोडर्नाइजेसन गर्ने त्यो खेती गर्न सकिन्छ भनेर कुरा गर्ने, अहिले त क्लाइमेट चेन्जको अब समस्याहरू छ, त्यसलाई चाहिँ अहिले कसरी यो चाहिँ स्मार्ट क्लाइमेट स्मार्ट एग्रिकल्चर कसरी गर्ने, त्यस्तो खासको तालिमहरू दिएर प्रडक्सन गर्न सकेर इन्कम बढिसकेपछि तिमीहरू चाहिँ यसरी राज्यसँग चाहिँ दर्ता गर्यो भने, राज्यसँग तिमीहरू चाहिँ औपचारिक क्षेत्रमा आयो भने तिम्रो त्यो धानको प्रडक्सन तलमाथि भयो भने हामी बिमा गर्छौँ, हामी पे गरिदिन्छौँ तिमीहरूको पैसा, होइन, त्यसरी तिमीहरू पिर गर्नु पर्ने, यसरी गर, औपचारिक क्षेत्रमा आऊ, तिमीले कमाएको यति पर्सेन्ट यति महिनाको तिमीले पे गर, भोलि तिम्रो अब अहिले श्रम हुँदासम्म बल हुँदासम्म काम गर्छौ, होइन, भोलि सकिसकेपछि गाह्रो भएपछि हामी तिमीहरूलाई दिन्छौँ, अहिले राज्यले तिमीहरूले दिउँ उत्पादन गर, तिमीहरूलाई हामी तिमीले पछि गर्न सकेपछि हामी गर्छौँ भनेर ती किसानलाई इन्स्योर हुनु पर्यो क्या, सुरक्षाको ग्यारेन्टी हुनु पर्यो एकदमै। हो यस्तो किसिमले चाहिँ औपचारिक क्षेत्रमा लान सकिन्छ। तपाईँको सानो व्यवसाय गर्ने, त्यो नाङ्लो व्यवसाय गरेर हुन्छ, त्यो व्यवसाय गर्नेलाई तालिम दिउँ न, कसरी त्यो व्यवसाय गर्न सकिन्छ, अझै राम्रो गर्न सकिन्छ, सानसानो तालिम त्यही बसेपछि उनीहरूलाई त्यही डेली आउने ग्राहकसँग कसरी डिल गर्ने भन्ने कुरा तालिमहरू दिउँ, त्यसले तिमीहरूलाई फाइदा के हुन्छ। तलमाथि भयो भने अस्ति तपाईँको त्यत्रो हाम्रो भुइँचालो गयो, अस्ति कोरोनाको त्यत्रो काण्ड भयो, कसलाई समस्या पर्यो, तपाईँ हामीलाई थोरै पर्यो सम्बन्ध बढ्यो त्यही अनौपचारिक सेक्टरमा काम गर्ने जो इन्फर्मल सेक्टरमा काम गर्ने तिनीहरू समस्या पर्यो राज्यलाई पनि गाह्रो पर्यो नि त त्यत्रो दायित्व व्यवहार गर्नु पर्यो नि त राज्यले पनि त्यो इन्फर्मल सेक्टरको काम गर्ने कामदारहरूले दिनु कति कामले गर्दा राज्य पनि फेल भयो यो कुराहरूमा होइन गाह्रो पनि भयो किन अगाडि प्रिपरेसन थिएन राज्यको पनि हो यो कारण चाहिँ के हो भने इन्फर्मल सेक्टरले गर्दाखेरि यदि इन्फर्मल सेक्टरमा पनि त सुरक्षा ग्यारेन्टी भइदिएको भए हिजोको समस्या त्यसो भोग्नु पर्दैन थियो र औपचारिक क्षेत्रमा लानको लागि चाहिँ तालिम सँगसँगै तिनीहरूलाई इन्करेज गर्नु पर्यो सिचुएसन हेर्नु पर्यो अनि त्यसपछि चाहिँ बचत गर्ने बानीलाई प्रोत्साहन गर्नु पर्यो होइन कुराहरू अनि सिप सँगसँगै तिनीहरूको एवेरनेस पनि बढाउनु पर्यो कि राज्यलाई व्यक्ति आफैलाई नै सेल्फ के भन्छ कन्फिडेन्ट बनाउने डिपेन्डेन्ट भन्दा पनि सेल्फ डिपेन्ड बनाउनु पर्यो कि मतलब चाहिँ सेल्फ भन्दा डिपेन्ड भन्दा इन्डिपेन्डेन्ट कि ऊ आफैमा सेल्फ चाहिँ डिपेन्ड होस् आफै आफैमा अपेक्षा गर्न नपरोस् इन्डिपेन्डेन्ट भएर चाहिँ काम गर्न सक्ने कुरा चाहिँ राज्यले गर्नु सक्यो भने र अनि त्यसपछि उनको उत्पादन गरेको सामानलाई राज्यले इन्स्योर गरिदिनु पर्यो दुध खाले आफ्नो खानु नपरोस् होइन उत्पादन हामी त कति कुरामा त अहिले चाहिँ सेल्फ सस्टेन छौँ नि दुध दुधमा माछामा होइन अन्डामा मासुमा हामी सेल्फ डिपेन्ड छौँ सेल्फ डिपेन्ड छौँ अहिले भने आत्मनिर्भर छौँ भने अब अहिले चाहिँ हामीले सोच्नुपर्ने अवस्था के छ भने यी आत्मनिर्भर हुने कुराहरूलाई चाहिँ माछा खेती गरेको मान्छेहरूलाई चाहिँ अब इन्स्योर भएपछि अब हामी इन्स्योर छौँ उनीहरू तलमाथि भए पनि राज्यले बिमा गरिदिन्छ सबै थोक गरिदिन्छ नि त त्यहाँ कामदारको अझै पनि के छ कामदारको अझै पनि अभाव औपचारिक रूपमै इन्फर्मेसनमै काम गरिरहेको छ त्यो जब दर्ता गर्ने बेला पनि यसलाई इन्स्योर होस् कि गर्दा नि त्यो के भन्छ इन्फर्मल सेक्टरमा जो सरकारले उसले दर्ता गर्छ नि त्यति बेला सबै फर्मल सेक्टरको लागि चाहिँ दर्ता गर्छ कामदारको लागि चाहिँ दर्ता गरिदियोस् कि त्यो भए पनि राम्रो पनि हुनसक्छ त्यसको लागि के भने इन्कमलाई इन्स्योर हुनु पर्यो तेरो काम उत्पादन भएको इन्स्योर गराइदिनु सक्नुपर्छ अनि बजेट भाषण पहिलाको ट्रेन भएको हुनाले मलाई लाग्छ जति भनाइ छ बजेट भाषण मैले डिटेल चाहिँ पढ्न भ्याएको छैन तर डिटेल सुनेको अनुसार न्युज अनुसार चाहिँ अब ट्रेन पहिलाको ट्रेनमा छ बजेट भाषण मलाई लाग्छ अहिले राज्यले पहिला सुशासनलाई फोकस गरे होला त्यही ट्रेन पहिलाकै फलो गरे होला नेक्स्ट इयरमा सायद मलाई आशा छ आफ्नो नेक्स्ट बजेटमा चाहिँ यी कुराहरूलाई पनि समावेश गर्छ होला किन यत्रो डाटाले बताइरहेको छ कि इन्फर्मेसन सेक्टरमा यत्रो कामदारहरू छन् यिनीहरूको लागि हामी फोकस गर्नुपर्छ भनेर अब यी कुरामा यति कामदारहरू छन् अब अहिले ट्रेड युनियन हटाउने ट्रेड युनियन हटाउनु तर पोलिटिकली हटाउनु पर्छ ट्रेड युनियन चाहिँ हटाउनु मिल्दैन किनभने ट्रेड युनियनले पनि के गर्छ कलेक्टिभ बार्गेनिङलाई काम गर्छ यहाँ चाहिँ होइन त्यो भएको हुनाले अब यसमा चाहिँ अब तालिमहरू दिने भन्ने कुरा त गरेको छ नगरे होइन बजेटले त तालिम दिने कुराहरू गरेको छ सिप सिकाउने कुराहरू गरेको छ त्यही आधारमा अहिले अब पुटु पुटु भाषा लाग्छ क्या मलाई तालिम दिएर अहिले नै राज्यले चाहिँ स्थानीय सरकारहरूले चाहिँ प्लानिङ गरिसक्यो अलरेडी तर बजेट भर्खर आएको छ त्यो त अस्ति नै तालिम अस्तिको पुसभन्दा अगाडिको सबै भइसकेको छ तालिम यहाँ अहिले चाहिँ बजेट भाषा नआएको छ त्यो तारतम्य कतिको मिल्छ थाहा छैन मलाई त्यो पनि होइन त्यो म अलिकति त्यसमा चाहिँ बिग्यो पनि होइन अर्थतन्त्रको उसमा चाहिँ तर आज सामाजिक क्षेत्र कुरा गर्दाखेरि त्यति फोकस गरे जस्तो मलाई चाहिँ लाग्दैन यसमा चाहिँ अब राज्यले चाहिँ विचार चाहिँ गर्नुपर्छ तर खुसी चाहिँ के लागेको छ अलिकति थोरै खुसी के लागेको छ महिला मन्त्रालयले चाहिँ थोरै चाहिँ के बजेट बढाइदिएको हुनाले चाहिँ महिलाको फोकसमा के काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई कता कता लागेको छ अनि अरू बजेटमा यो अनौपचारिक इन्फर्मल सेक्टरको कामदारको कुराहरू गर्दाखेरि चाहिँ उहाँको लागि चाहिँ मैले त्यस्तो केही देखिनँ किनभने हामीले बारम्बार उठाइरहेको छ इटाभट्टाको केसहरू उठाइरहेको छौँ त्यहाँ ट्राफिक भइरहेको छ हुन ट्राफिक भइरहेको छ त्यहाँ संशोधन भइरहेको छ त्यो क्षेत्रलाई सोध्नुपर्छ भन्दाखेरि सानोतिनो काम गरेर इसिडी खोलिदिएर स्कुलसँग बच्चाहरूलाई लिङ्क गरिदिएर चाइल्ड लेबरको कुरालाई फोर्स लेबरमा मात्रै अलिकति फोकस गरेर अरू केही गरेका छैन कि भनेपछि स्टिल त्यो कुरालाई राज्यले केही बोलेको छैन भनेपछि मैले यहाँ केही देखेको छु भने अनौपचारिक यो इन्फर्मल सेक्टरलाई चाहिँ कुनै काम गरे जस्तो मलाई लागिरहेको छैन म आफै अनुभवी हो कि थाहा छैन मलाई त्यस्तो लागिरहेको थियो त्यो चाहिँ अब आशा गरौँ अब अहिलेको भनाइअनुसार अस्तिको अर्थमन्त्रीले भनाइअनुसार हाम्रो प्रधानमन्त्रीले यसपालि चाहिँ यो साल चाहिँ हामी गभर्मेन्ट्सको लागि मात्र हामी काम गर्नेछौँ भन्ने हुनाले सायद यो साल चाहिँ पहिलाको ट्रेनको बजेट आएको होला अब नेक्स्ट इयरमा हामी आशा गरौँ पक्कै पनि यो क्षेत्रलाई पनि हेर्छ होला भन्ने आशा गरेको छ
1: अघि हामीले तथ्य तथ्याङ्कको कुराकानी गर्दाखेरि श्रमिकहरूको यकिन तथ्याङ्क कति छ भन्ने चाहिँ निश्चित छैन तपाईँको तथ्याङ्क कार्यालयसँग पनि ठ्याक्कै यति छ भन्ने छैन हुन त तथ्याङ्क कार्यालयकै विवरण कुराकानी गर्दाखेरि कसरी गरियो सही ढङ्गले गरियो कि गरिएन भन्ने पनि पटक पटक प्रश्नहरू उठिरहेको हुन्छ यो श्रमिकको दर्ता र तथ्याङ्क व्यवस्थापन चाहिँ किन महत्वपूर्ण छ
0: सबभन्दा ठुलो कुरो चाहिँ श्रमिकको तथ्याङ्क दर्ता गर्नु आवश्यक त एकदमै छ यसले के गर्छ भने योजना बनाउन नीति बनाउनको लागि ठुलो काम गर्छ त तपाईँ तथ्याङ्क भएन भने तपाईँले चाहिँ यतिजना चाहिँ इन्फर्मेसन सेक्टरमा काम गर्छन् है भन्ने कुरा थाहा भएन भने फर्मेसन सेक्टरमा यति गर्छन् इन्फर्मेसन सेक्टरमा यति गर्छन् यो क्षेत्रमा हामीले इन्टरभेन्सन यसरी गर्नुपर्छ यो अहिलेको चाहिँ एसएसओको कुराहरू गर्दा पनि यो ठाउँमा चाहिँ हामीले बढ्दा फोकस गर्नुपर्छ यो क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ ठुलो काम गराउँछ यो भएन भने केही पनि गर्न सक्दैनौँ होइन र यति गरिसकेपछि राज्यले आफ्नो अर्थतन्त्रमा पनि यति गर्न सक्यो भने यति चाहिँ अर्थतन्त्रमा सपोर्ट हुनसक्छ है भनेर एउटा प्लानिङ पनि योजना बनाउनु पनि सक्छ भविष्यको लागि काम पनि लाग्छ योजना आउने योजनालाई बनाउन सजिलो हुन्छ कन्ट्रिब्युसन त त्यहाँ त छ त इकोनोमिक कन्ट्रिब्युसन त कामदारले गरिरहेको छ नि होइन फर्मल सेक्टर र इन्फर्मल सेक्टर दुवै गरिरहेको छ फर्मल सेक्टरको तपाईँ डाइरेक्टले देखिरहनु भएको छ इन्फर्मल सेक्टरको देखिरहनु भएको छैन तर कति कुरा आउनु पनि सकिरहेको छैन कि त्यो इन्फर्मेसन सेक्टरमा भएको कन्ट्रिब्युसन चाहिँ डाइरेक्टली चाहिँ राज्यमा देखिरहेको पनि छैन र कति कुरा त्यो त्यहाँ चाहिँ पुगे पनि छैन राज्यको दायित्व राज्यको ढुकुटीमा पुगे पनि छैन त्यसले गर्दाखेरि त्यो काम पनि यसले गर्न सहयोग गर्छ
1: जुन अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि चाहिँ यो अरू देशहरूमा अलिकति विकसित देशहरूमा चाहिँ कस्तो अभ्यास भएको पाइन्छ त्यसको केही अलिकति फरक पद्धति हाम्रो भन्दा छ कि उस्तै उस्तै नै हो
0: एउटा दुईवटा मैले यसो हेर्दाखेरि एक दुईवटा देशमा जस्तै इन्डियाकै कुरा गर्दाखेरि ई श्रम पोर्टल भन्ने रहेछ होइन त्यसले चाहिँ के गर्छ भने दर्ता गर्न सजिलो पाउँदो रहेछ कि त्यो त्यसले चाहिँ जति पनि श्रमिकहरू छन् ती श्रमिकको सबैको त्यहाँ दर्ता गराउँदो रहेछ दर्ता गर्न सजिलो सङ्गठित भने कति कति चाहिँ हाम्रो देशमा चाहिँ यो इन्फर्मेसन सेक्टरमा काम गर्ने श्रमिकहरू रहेछ भन्ने कुरा ई पोर्टल त्यो ई श्रम पोर्टलले चाहिँ देखाउँदो रहेछ त्यस्तो दर्ताहरू कामले पनि त्यो चाहिँ जहाँ गयो त्यहाँबाट गर्न पायो नि त उसले इन्ट्री गर्न पायो नि त मोबाइलबाट म चाहिँ कामदार हो भनेर ठ्याक्कुले चाहिँ त्यहाँबाट चाहिँ पोस्ट गर्न पायो अनि त्यो भएपछि यतिजना त दसौँ करोडको त्यहाँ चाहिँ करोडौँ मान्छेहरूको त्यहाँ दर्ता भइसकेको छ कि इन्डियामा अनि त्यो एउटा पनि हाम्रो नजिक छिमेकी भएको हुनाले त्यो एउटा पनि हामीलाई चाहिँ यो डिजिटलको चाहिँ इन्ट्री गर्ने पनि एउटा राम्रो हुन्छ अनि यसले गर्दाखेरि हाम्रो प्लानिङ गर्न राज्यलाई प्लानिङ गर्न इम्प्लोइमेन्ट क्रिएट गर्नको लागि होइन र सिप तालिम दिनको लागि यी सम्पूर्ण कुरालाई हामीले सहयोग गर्छ जस्तो लाग्छ जस्तै अर्को यो अफ्रिकन एउटा कन्ट्रीमा चाहिँ आयलको एउटा दक्षिण अफ्रिका पनि एउटा छ सहकारीको एउटा चाहिँ कमिटी बनाएर चाहिँ तिनीहरूले हुन त हाम्रो नेपालबाट नै हाम्रो चाहिँ सहकारीको कमिटी बनाउने एउटा नियम त बनाएको छ सहकारीको एउटा कमिटी बनाएर 25 जनाको कतिजनाको एउटै क्षेत्रको आफ्नै क्षेत्रको एरियाको महिला पुरुषहरू तर प्रोफेसनलको कुराहरू पनि गर्नु पर्यो कि हाम्रो नेपालमा चाहिँ हामी के गर्छौँ भने त्यो एरियाको मात्रलाई हामीले फोकस गरिरहेको छौँ सहकारीको लागि चाहिँ तर होइन अब श्रमिकहरूको मात्र सहकारी पनि हुन सकिन्छ कि त्यो पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा हामीले गरिरहेको प्र्याक्टिस हो तर अलिक फरक चाहिँ के सोच पनि फरक हुनु पर्यो हाम्रो नेपालमा चाहिँ हामी ट्रेन्ड के गरेका छौँ भने महिलाको छ भने त्यही एरियाको महिला पुरुषहरू छ भने त्यही महिला एरियाको मात्रलाई यतिजना भन्छौँ होइन अब त्यसमा त प्रोफेसनल पनि कुरा गर्नुपर्छ भन्छ लाग्छ जस्तै अब श्रमिकहरूको छ भने श्रमिकको मात्रै सहकारीले बनाएर पनि यसरी चाहिँ दर्ता गर्न सकिन्छ अनि इजिली त्यहाँ पनि इन्फर्मेसन होस् तालिम होस् अन्य कुनै राज्यको प्रोग्राम होस् प्लानिङ होस् फेरि सामान सुरक्षाको जानकारी होस् त्यहाँ सजिलोसँग दिन सकिन्छ एउटा वे हुन्छ जस्तो लाग्छ
1: अनि यो औपचारिक क्षेत्रमा रहेका जति पनि लाखौं श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न चाहिँ सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ
0: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो होइन दर्ता गर्न अब हामीले त्यत्रो कुरा गर्छ दर्ता गर्नु पर्यो त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो माथि नेसनल लेभलमा मात्र होइन स्थानीय वडादेखि नै भयो भने वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ यो मान्छे भन्ने थाहा हुन्छ सबै वडादेखि यो स्थानीय रूपमा चाहिँ दर्ता हुनु पर्यो र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो त्यसो त्यो गर्न सक्यो भने त्यसबाट दर्ता गर्न सिकाउनु पर्यो कि त्यो दर्ता गर्न सिकाएपछि जुन जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ त्यो भयो अर्को कुरा अनि त्यसपछि अनि स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि त्यसलाई त्यो गर्न सक्यो भने पनि एउटा चाहिँ प्रभावकारी हुन्छ अनि त्यसपछि आएर सब्सिडाइज दिनु पर्यो कि अलिकति उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो अलिकति अनुदान दिनु सक्यो भने पनि त त्यसले पनि हामीलाई त्यो राम्रो हुन्छ जस्तो लाग्छ जस्तै अब सबैको इन्कम त बराबर छैन जसको एकदम न्यून हुन्छ योगदान तलब हुन्छ तिनीहरूलाई चाहिँ अलिकति आंशिक तल रूपमा चाहिँ सहयोग गरिदिनु पर्यो राज्यले होइन अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तपाईँलाई दिनु पर्यो र त्यसपछि यही हो म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो
1: अन्तिममा चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर अब यो भनौ न नीति निर्माताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
0: अब कामदारको लागि चाहिँ अब हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै किनभने कहाँ मेरो चाहिँ अधिकार छ के हो मेरो अधिकार सचेत हुनु पर्यो अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ अनुपचार क्षेत्रमा होइन भरे पनि मैले के के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ. त्यो भयो. आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ. थर्ड इन्फर्मेसन सेक्टरमा काम गर्नेहरू चाहिँ अनि ट्रेड युनियन जस्तोसँग आबद्ध हुनु पर्यो आफ्नो चाहिँ आवाज उठाउनको लागि होइन. अब किनभने एक्लैको भोइस त हुँदैन नि. त्यसलाई ट्रेड युनियन जस्तोमा लाग्नु पर्यो. अनि यो यो कारण यदि यस्ता भएन भने त हामी विभिन्न किसिमको ठगमा ठगिनुमा पर्न सक्छौँ होइन. त्यो ठगिनुमा नपरोस्, वैदेशिक रोजगार जानु पर्यो भने पनि ठगिनु नपरोस्, यहाँ काम काम नपाएर त वैदेशिक रोजगार जानुपर्ने हो नि त होइन. अब त्यो जाँदा पनि त्यहाँ ठगिन्छ क्या. अनि त्यस्ता कुराहरूमा चाहिँ हामी सबै सचेत हुनु पर्यो, आफै सचेत हुन सिक्नु पर्यो,

0: त्यसलाई चाहिँ एकदम एक्टिभली चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो होइन, कार्यान्वयन गर्नु पर्यो. तर विशेष गरेर अझै फोकस चाहिँ के गर्नु पर्यो भने वर्कप्लेस सेफ्टीको कुरा गर्नु पर्यो र सँगसँगै वेस्टको कुरा गर्नु पर्यो है. होइन किनभने वेस्ट पनि इक्वेल छैन. तपाईँको त्यही पुरुषहरू महिला र पुरुषमा त छँदैछ, तर त्यहाँ पुरुष पुरुषमा पनि महिला महिलामा पनि त्यहाँ चाहिँ ज्यादा अब फरक फरकता देखिन्छ होइन. अब त्यही तपाईँको प्राइभेट स्कुलमा पढाउने टिचर र सरकारी पढाउने टिचरको स्यालेरी त्यही हेर्नुहोस् न होइन, त्यही फरक छ. यस्ता कुराहरू चाहिँ एकदम याद गर्नुपर्छ. र अनि त्यसपछि यो चाहिँ ग्रेजुअली चाहिँ के गर्नु पर्यो भने एउटा एक्स्ट्रा खालको चाहिँ के अरे फर्मलाइजेसन गर्नु पर्यो, जसले चाहिँ विस्तार गरेर चाहिँ यो इन्फर्मल सेक्टरलाई चाहिँ लगेर फर्मल सेक्टरमा चाहिँ लान सकोस्, त्यस कारण यसलाई दीर्घकालीन योजनाहरू चाहिँ राज्यले बनाउनु पर्ने हुन्छ. अघि मैले जति कुराहरू गरेँ त्यसको कुराहरूलाई चाहिँ दीर्घकालीन योजना बनाएर त्यो राज्यले चाहिँ विस्तारै एउटा स्थानीय स्ट्राटेजी बनाउनु पर्यो, सबै इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा लान सकोस्, त्यो ट्रान्जिट गर्न सकोस्.
1: हुन्छ, तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू सर, मलाई मौका दिनुभयो, मैले चाहिँ अलिअलि केही जानेको कुरा चाहिँ सेयरिङ गरेँ होइन, त्यसलाई धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो अनौपचारिक श्रम विज्ञ साधना निगाना. आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौ. उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना des@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ. हामी तपाईका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईले परेका समस्या समाधान गर्न कोशिश गर्छौं. तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं.
3: रेडियो टाइगर 79.2 MHz नामै काफी छ.
4: पानी बचाई बाली लगाऊ.
5: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ. त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ. धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ. किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौं. कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं. डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ. खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं.
4: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ.
5: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो.
6: केपी पोलिक्लिनिक भुरी गाउँमा आज नै नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना. फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्. डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. स्थान केपी पोलिक्लिनिक भुरी गाउँ. थप जानकारीका लागि 084-40-30-82.
7: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर. रेडियो टाइगर स्टुडियो टाइम.
8: यति बेला बिहानको 9 बजेको छ.
9: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
10: En California, Loro y

0: Te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
1: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Según Nepal Cover Mata para la Suagata. सबैभन्दा पहिले मुख्य खबर सत्तारूढ राष्ट्रपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न केही जिल्लामा विवाद औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन नतिरेमा कारवाही प्रक्रिया अघि बढाउने चेतावनी साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने इरान इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि लगानीकर्ता अझै अन्यलमा र एसियाली खेलकुदका लागि तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट 80 केजी मुनि प्रतिस्पर्धा गर्ने नेपाल खबरमा अब पूरा खबर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको रासोपाले जनाएको छ पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ रासोपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ रासोपाको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई 7 दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमीन भवन विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनु पर्ने महसुल 7 दिनभित्र बुझाएर बक्यौता रकम राफसाफ गर्न भनेको छ लिमिटेडले तोकिएको म्यादभित्र बक्यौता रकम नतिरेमा सम्झौताको शर्त एवं नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ लिमिटेडका अनुसार बालाजो औद्योगिक क्षेत्रभित्र सञ्चालित 151 हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित 94 उद्योगहरूले बक्यौता रकम तिरेका छैनन् यसैगरी पोखरा बुटवल वीरेन्द्रनगर भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले पनि बक्यौता तिर्न बाँकी छ उद्योगहरूले नियमित रूपमा जग्गा बहाल भवन बहाल विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न पुराना संरचना मर्म सम्हार गर्न र साना उद्योगलाई समय सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख छ अब लघु साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने भएका छन् राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो लघु साना तथा मझौला व्यवसायलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभागले जनाएको छ विभागका अनुसार अब लघु साना तथा मझौला व्यवसायले 2 प्रकारको डिजिटल कर्जा पाउनेछन् यसअनुसार अल्पकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 5 लाख रूपियाँ र दीर्घकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 10 लाख रूपियाँसम्म रहेको छ अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि 1 वर्ष र दीर्घकालीन प्रकृतिको कर्जाका सम्बन्धित बैंकले आफ्नो नीति अनुसार तोक्न सक्नेछ अहिले पनि तलबी खाता हुने ग्राहकले 3 वर्षका लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन् तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने 3 वर्षका लागि 2 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
3: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
3: खुल्ला तौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेश बाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। हिजोसम्म मधेशमा तातो दिन भए पनि आज भने मधेशमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। यसै गरी भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्न थालेको हो। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको तराई भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। स्वीकृति पाएको भन्दा बढी शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यस्ता मेडिकल कलेजबाट करिब 1,78,44,000 रूपियाँ बेरुजु रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः घटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरुजु असुल गर्ने गरी काम शुरू गरिएको बताउनुभयो। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृत्ति बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। त्यसै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका सैया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरुजुका रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाएको छ। अब विदेशको खबर। इरान र इजरायलले एकअर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कार्यवाही रोक्ने घोषणा गरेका थिए, तर दुवै पक्षले आवश्यक परे फेरि जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्। जसका कारण लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्। विश्लेषकहरूले प्रत्यक्ष आक्रमण रोकिएकाले केही राहतको अवस्था सृजना भए पनि युद्ध विराम दीर्घकालीन हुनेमा बजार विश्वस्त हुन नसकेको बताएका छन्। अहिलेको मुख्य प्रश्न युद्ध विराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ कि केवल अस्थायी विश्राम मात्र हो भन्ने रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले आउँदा दिनमा पनि तेल बजारमा उतार चढ़ाव जारी रहने सम्भावना छ। अब खेल खबर। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदका लागि तेक्वान्डो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। नेपाल तेक्वान्डो संघका अनुसार अभिषेक पुरूष 80 केजी मुनि तौल समूहबाट एसियाली खेलकुदका लागि छनौट भएका हुन्। गएको जेठ 7-10 गतेसम्म मंगोलियाको उलान बट्टारमा सम्पन्न 27 एसियाली तेक्वान्डो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। यो खेलसँगै विगतका प्रदर्शनमा प्राप्त स्कोरको आधारमा छनौट भएको नेपाल तेक्वान्डो संघ महासचिव हेमन्त डाङ्कीले बताउनुभयो। यस च्याम्पियनशीपमा अभिषेक सहित 3 पुरूष र 4 महिला गरी 7 नेपाली खेलाड़ीले सहभागिता जनाएका थिए। यसै गरी अन्य खेलाड़ीलाई पनि वाइल्ड कार्ड मार्फत एसियाली खेलकुदमा सहभागिता गराउने प्रक्रिया जारी रहेको नेपाल तेक्वान्डो संघले जनाएको छ। एसियाली खेलकुदमा अभिषेकले प्रतिस्पर्धा गर्ने तौल समूहमा विभिन्न 16 देशका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। चार बञ्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सत्तारूढ रासोपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न, केही जिल्लामा विवाद। औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 बक्यौता भुक्तानी गर्न निर्देश, नतिरेमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी। साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप, 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने। इरान इजरायल तनाव बीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्यलमा। र एसियाली खेलकुदका लागि तेक्वान्डो तर्फ नेपालका अभिषेक बराल छनौट, 80 केजी मुनि प्रतिस्पर्धा गरे।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणि चूडको काख,
7: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै।
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जान भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले सड़क सहयोगापेक्षी मानव मुक्त क्षेत्र घोषणा गरेको छ। हिजो राष्ट्रिय सभागृहमा औपचारिक समारोह गरेर जो बेसहारा महानगरपालिकाको अभिभारा नारासहित कार्यवाहक मेयर सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त शहर घोषणा गर्नुभएको हो। उहाँले यसको कार्यान्वयनका लागि नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गर्नुभएको हो। सड़क वा सार्वजनिक ठाउँमा भेटिने सहयोगापेक्षीहरूको व्यवस्थापन कार्यमा सम्पर्क सहयोग र समन्वय गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ। महानगरका कार्यवाहक मेयर डंगोल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल र मानव सेवा आश्रमका अध्यक्ष रामजी घिमिरेले रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको हो। काठमाडौँको तीनकुने माइतीघर सड़क खण्डमा निर्माण भइरहेको आधुनिक फुटपाथ तथा साइकल लेनको काम अन्तिम चरणमा पुगेको छ। यस खण्डको अधिकांश भागको निर्माण सम्पन्न भइसकेको छ भने अहिले नयाँ बानेश्वर र बिजुली बजार क्षेत्रमा मात्र केही काम बाँकी रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। यो परियोजना पूरा भएपछि पैदल यात्रु र साइकल प्रयोगकर्ताका लागि सुरक्षित, व्यवस्थित र वातावरण मैत्री यात्रा सुनिश्चित हुने अपेक्षा गरिएको छ। महालक्ष्मी नगरपालिका वड़ा नम्बर 6 सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने 600 भन्दा बढ़ीलाई सम्मान गरिएको छ। महालक्ष्मी नगरपालिकाको सिद्धिपुर दियोननीमा आयोजना गरेको ज्येष्ठ नागरिक सेवा संचालन कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने 676 जनालाई सम्मान गरिएको हो। सफलता जेठ 22 गते आयोजित विशेष कार्यक्रममा 574 जना ज्येष्ठ नागरिक, 80 जना एकल महिला, 26 जना पूर्ण तथा अति अशक्त र एक दलित बालिका गरी जम्मा 676 जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई सम्मान गरिएको महालक्ष्मी नगरपालिकाको वड़ा नम्बर 6 जनाएको छ। वड़ा कार्यालयले उनीहरूलाई इलेक्ट्रिक केटल र भ्याकुम फ्लास्क वितरण गरिएको छ। काठमाडौँका स्वास्थ्य कर्मीहरूको क्षमता अभिवृद्धिका लागि 6 तालिम शुरू भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले बाल बालिकाहरूको स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न स्वास्थ्य कर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हिजोदेखि तालिम शुरू गरेको हो। यस तालिमले स्वास्थ्य कर्मीहरूको दक्षता बढ़ाउनुका साथै बाल स्वास्थ्य सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। यो तालिम कान्ति बाल अस्पताल काठमाडौँमा आउने 30 गतेसम्म हुनेछ। ललितपुर महानगरपालिकाको वड़ा नम्बर 5 डेंगू रोकथामका लागि लामखुट्टेको लार्वा खोज र नष्ट अभियान शुरू गरेको छ। हिजो र आज वड़ा नम्बर 5 टोल टोलमा पुगेर लामखुट्टेको लार्वा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ। अहिले गर्मी र वर्षासँगै लामखुट्टेको पनि वृद्धि भई डेंगूको जोखिम रहेकाले यसको रोकथामका लागि जनचेतनामूलक कार्यक्रमका साथै र्याली सहित खोज र नष्ट अभियान शुरू गरेको हो। बिहान 9 राष्ट्रिय र चार भन्जान भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने, केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। काठमाडौँ महानगरपालिका सड़क सहयोगापेक्षी मानव मुक्त क्षेत्र घोषणा, नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता। तीनकुने माइतीघर सड़क खण्डमा आधुनिक फुटपाथ तथा साइकल लेनको काम अन्तिम चरणमा। महालक्ष्मी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने 600 भन्दा बढ़ीलाई सम्मान। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुने।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 30 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही जेठ 30 गते शनिबारको
1: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही असार 5 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
2: यही असार 6 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98-585-2002।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको AR कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको SE दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै SE दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। AR कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाज्दै।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 30 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही जेठ 30 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98 480 27 590 र 081 534 328। फेरि सुन्नुहोस् है, 98 480 27 590।
5: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98 245 51 207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: केपी पोली क्लिनिक भोरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही असार 5 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसा 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: पानी बचाई बाली लगाऊ।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार हेल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्देनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
0: पानी बचाई खेती गरौं, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: यो सन्देश बबई सिंचाई आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही जेठ 30 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
3: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ बर्दिया।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै, महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै, गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया, 1,000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्ध पछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरुङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तैयारी छ। यसअघि गुरुङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेड क्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान N5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा L12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्दलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीत युद्धपछि सन् 1994 रुवाण्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्री युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: खुसीको खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ड नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजेन्ट नजिकै भुरीगाउँ बजार, बर्दिया।
2: होइन अञ्जना, पैसा छन्ती गनेर बसेकी छौ त, कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
2: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
2: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरीगाउँ रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
2: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98154681 र 98164650।

0: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
1: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसा 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 30 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही जेठ 30 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 9.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
5: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू लुतो कपाल झर्ने अनुहार र टाउको चाया पोतो दाँत दुबी डन्डी फोर यौनाङ्गमा हुने घाउ गर्भवतीको समयमा भएको दागहरू शरीर चिलाउने मुसा मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस् राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया सम्पर्क नम्बर 98582500002
0: ओइ सन्जो कहाँ हो के यति हतार हतारमा
6: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
0: अरे अरे सपना तिमी कता जान लागे कि
7: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
0: ए रमेश पर्ख न कता हेरेको के
8: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
6: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
3: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98570209017 र 98570335582
6: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटल
9: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
10: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
10: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
10: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
11: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: बचाई बाली लगाऊ।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौ। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
0: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
1: यो सन्देश बबई सिंचाई आयोजना वैदिक वर्गद्वारा प्रसारित गरिएको हो।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अंकल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजो नजिकै सरेको सहर जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप झैं।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही जेठ 30 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही जेठ 30 गते शनिबारको दिन
2: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
5: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
2: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 649 20 111।
7: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-4030-82

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
3: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
1: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेल प्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
2: फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
0: अमेरिकाले चीनको बीवाईडी अलिबाबा बाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
1: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटलाई अमेरिका प्रवेशमा रोक।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुधन गुरूङले पाउनु भएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ गएको चैत 13 गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिश गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील वहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
1: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुधन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा स्वरण संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना लावर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल
7: तल्लो अरू जलविद्युत आयोजना लोअर नदी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ, श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुजन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनिम वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलिमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
0: चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कणेलले राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसूनमा लगातार जसो पानी पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाई छ। यो रोगका कारण उत्पादनमा कमी आउने जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न, रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई कृषि विज्ञले आग्रह गरेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि शुरू, जर्सीको कारोबार बढ़दो बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।
9: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नव प्रवर्धन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप, सरकारका प्रवक्ता पोखरेलबाट बचाउ, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, चैत्यधानमा ब्लास्ट रोगको संक्रमण, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लियस कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखियो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 1,183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। धारका अनुसार केही हप्ता अघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितौन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
0: हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.54 अंकले घटेर 2733.59 बिन्दुमा झरेको छ। निफ्टी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2702 बिन्दुमा झरेको निफ्टी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 कम्पनीका शेयर घटेकामा 105 बढ़ेको छ। आज 15 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.08 अर्ब कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 किता शेयर 6.44 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6.53 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो।
1: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका नौ पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सड़क चौड़ा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सड़क खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सड़कलाई दुई लेनमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्चानीले दुई लेन सड़क निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झण्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरू हुन दुई दिन मात्रै बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्। सुनौ यो रिपोर्ट।
1: काठमाडौँको चन्द्रगिरी नगरपालिका 5 बस्नेत ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक 4-4 वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
2: राम्रो क्वालिटीको जर्सीहरू, प्राइसहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको, अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ। सबैजना आफ्नो भोट पनि देशको जर्सीहरू लाएर फुटबलहरू हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अलिक प्रश्न देखिन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट, जर्सीहरू भयो, कट्टुहरू भयो, अब फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
1: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलप्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
2: नेपालमा चाहिँ तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू धेरै हुनुहुन्छ, किनभने चाहिँ फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
1: सहरमा मात्रै होइन, विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाडौँको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ।
11: राम्रै रहिरहेछ, पहिलाभन्दा हल्का फरक छ, अहिले चाहिँ फरक छ, अलि राम्रो राम्रो टिम छ। पहिलेबाट बच्चेबाट फुटबल खेल्न मन लाग्छ है, मलाई चाहिँ फुटसल गइरहन्थ्यो।
1: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इङ्ल्याण्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
12: जर्सीको व्यवसाय व्यापार पहिला भन्दा नर्मलै छ, त्यस्तो वाउ पनि छैन, त्यस्तो नहुने टाइप पनि छैन, मिडियम। अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछन् होइन, अनि त्यसमा पनि म्याक्सिमम जर्सी कुन लिन आउँछन् भन्दाखेरि पोर्चुगल, ब्राजिल, अर्जेन्टिना, तिनीहरू चाहिँ अलिक बढी नै।
1: फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 यही बिहिबार रातिदेखि शुरू हुँदैछ। 48 टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ। विश्वभर फुटबलको रौनक सँगै नेपालमा पनि त्यसको उत्साह र चहलपहल देखिन थालेको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
13: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
3: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कमाना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1000 मा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातो डाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ, अर्का 1 जना घाइते भएका छन्। आज बिहान ना 5 ख 93-36 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा लु 12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमई नगरपालिका साथ असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको राईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमई दाङले जनाएको छ।
1: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनजाती व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,09,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको सुन चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ पुगेको संघले जनाएको छ।
0: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती कोशी गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँ तथा मधेश कडाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ़दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बीपी राजमार्ग खुलेको छ। 12:30 बजेदेखि गाड़ी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सड़कको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तीनलाई समेटिएको अध्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय गाड़ी निर्माता बीवाईडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चीनी राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ, तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चाङगिसन मेमोरी टेक्नोलोजी र याङजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट जिनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिमता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ़दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
0: अब केही खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम निमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि निमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यसअघि हिजो एन्फा अध्यक्ष निमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुगेका थिए, तर राखेपाले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपाको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपाले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपाले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
1: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटन 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23 संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मन्त्री परिषद विस्तार, सुधन गुरुङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नव प्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
1: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
0: अमेरिकाले चीनको बीवाईडी अलिबाबा वाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
1: र विश्वकप हेर्न जान लागेका इन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सोलरमा निर्भर खानेपानी आयोजना विद्युत विस्तारको माग, ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो।
1: कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्किगाड गाउँपालिका एक खर्चामा सड़क अवरूद्ध, सुक्खा पहिरो हटाउने प्रयास जारी।
0: तातो हावा, लू चलेर अत्याधिक गर्मी बढेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालयमा विदा दिन थाले, सतर्कता अपनाउन आग्रह।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशको अपराजित यात्रा कायमै, चौथो खेलमा सुदूरको पहिलो हार।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, सुर्खेतको लेगबेसी नगरपालिकाको वडा नम्बर 2 स्थित पुरानो गाउँ सोलर खानेपानी आयोजनाबाट स्थानीयले नियमित खानेपानीको समस्या भोग्दै आएको बताएका छन्। सोलर प्रणालीबाट सञ्चालन भइरहेको यो आयोजनामा घाम लागेको बेला मात्रै पानी आपूर्ति हुने र मौसम खराब हुँदा खानेपानी अभाव हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका हुन्। खानेपानी उपभोक्ता प्यारी दनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने गरेको भन्दै सम्बन्धित निकायसँग छिटो विद्युत पुर्याउन माग गर्नुभएको छ। अर्का स्थानीय मानवीर विकले बादल लाग्दा खानेपानीको हाहाकार हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभयो। उहाँले विद्युत पोल मात्रै गाडिएको भन्दै त्यसपछिका काम अगाडि बढ़न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यता पुराना गाउँ सोलर पावर हाउसका अध्यक्ष भविन ज्ञानी राणाले स्थानीयको खानेपानी समस्या समाधान गर्न विभिन्न संघ संस्थाको सहकार्य

0: सुर्खेतको लेग्बेसी नगरपालिका पूर्णको उपसुनिश्चित घोषणा गरिएको छ। जन्मेदेखि 5 वर्ष मुनेका सबै बाल बालिकाले 13 वटा खोप पाएपछि पूर्णको उपसुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। जन्मेदेखि 15 महिनाभित्रका बाल बालिकालाई विभिन्न रोगबाट बचाउन 13 प्रकारका खोप लगाउनु पर्ने प्रावधान रहेको छ। कुनै कारणले खोप लगाउन छुटेका 16 देखि 59 महिनासम्मका बाल बालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको जनस्वास्थ्य अधिकृत निरञ्जन चन्दले बताउनुभयो। पूर्ण खोपका लागि स्वास्थ्य कर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाई महत्वपूर्ण हुने उहाँको भनाइ छ। लेग्बेसी नगरपालिकाका 10 वटा खोप अभियान सञ्चालन गरेर सबै बाल बालिकाले खोप पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरेको नगर प्रमुख उमेश पौडेलले बताउनुभयो। लेग्बेसीमा छुटेका बाल बालिकालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका घर घरमा खटाइएको नगर प्रमुख पौडेलले बताउनुभयो। स्वास्थ्य कर्मीको संलग्नतामा स्थानीय राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्था, व्यवस्थापन समिति, ओडा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षक संघ संस्थाका प्रतिनिधिको सहयोग र अनुगमनका क्रममा घरधुरी सर्वेक्षण गरेर सबैले खोप पाएको सुनिश्चितता गर्ने प्रावधान रहेको छ। स्थानीय तहले घर दैलो गरेरै खोप लिनबाट छुटेका बाल बालिका पत्ता लगाएर खोप दिने अभियान चलाएका छन्।
1: सुक्खा पहिरो खस्दा कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका 1 खच्चामा बिहानदेखि सड़क अवरूद्ध भएको छ। खच्चामा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध हुँदा यातायात सेवा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले बताउनुभयो। बिहान सबेरी माथिबाट खसेको पहिरोले सड़क पुगिएपछि यातायात पूर्ण रूपमा बन्द भएको उहाँको भनाइ छ। खच्चा क्षेत्रमा सड़क अवरूद्ध भएपछि नेपालगंज र सुर्खेतबाट हिँडेका 13 वटा तथा माथिल्लो हुम्लाबाट तल झरेका 10 वटा सवारी साधन रोकिएको यात्रु सन्तोष शाहीले बताउनुभयो। यात्रुले सुक्खा पहिरोका कारण सड़क अवरूद्ध भए पनि सड़क खुलाउन उचित प्रयास नभएको गुनासो गरेका छन्। प्रहरीले भने सड़क खुलाउन सड़क डिभिजन कार्यालयसँगको समन्वय भइरहेको जनाएको छ। भिरालो र बलौटे माटो भएको यो क्षेत्रमा दैनिक जसो पहिरो जाने समस्या रहने गरेको बताइएको छ।
0: तातो हावा लू चलेर अत्यधिक गर्मी बढ़ेपछि बाँकेका स्थानीय तहले विद्यालयमा विदा दिन थालेका छन्। नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले 5 दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। तातो हावा लू र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगंजमा आजदेखि 5 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगंज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ। शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खा बहादुर थापाले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढ़ेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगंजका सबै विद्यालय 26 गते मंगलबारदेखि 31 गते आइतबारसम्मका लागि विदा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि 1 सप्ताहका लागि सबै विद्यालय बन्दको सूचना प्रकाशित गरिएको बताउनुभयो। खजुरा गाउँपालिकाको शिक्षा शाखाले आज र भोलिदेखि 27 गते बुधबारदेखि जेठ 31 गते आइतबारसम्मका लागि विदा दिएको जनाएको छ। खजुरा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख खगेन्द्र प्रसाद मल्लले अत्यधिक गर्मीका कारण कोहलपुर बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेकाले 5 दिन विदा गरिएको बताउनुभयो। कोहलपुर नगरपालिकाले भने यसअघि नै मंगलबारदेखि लागू हुने गरी 3 दिन विदा दिइसकेको छ। मौसमको अवस्था हेरेर गर्मी विदा लम्बिन सक्ने पनि स्थानीय तहले बताएका छन्। गर्मी बढ़दै गएकाले जिल्लाका अन्य पालिकाहरूले पनि विदा दिने तयारी गरेका छन्। यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गर्ने अभिभावकहरूको माग रहेको थियो।
1: बर्दियामा लागू औषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 बस्ने 25 वर्षीय जनक बहादुर रामजालीलाई प्रहरीले पक्राउ गरेको हो। बडैयाताल गाउँपालिका 2 फुटा स्थित भारतको सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको आशंका लागेर चेक जाँच गर्दा उहाँको साथबाट 3 ग्राम 130 मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ। पक्राउ परेका रामजाली मगरलाई इलाका प्रहरी कार्यालय मैना पोखरामा राखी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। सीमावर्ती बजारमा लागू औषध खुलेआम बिक्री हुँदा धेरै नेपाली कुलतमा फँसेका छन्। युवाहरू सीमावर्ती बजारमा गई लागू औषध सेवन गरेर नेपालतर्फ आउने गरेको प्रहरीको भनाइ रहेको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायाम

0: को सुरुवात सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
1: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डडेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
1: डडेलोले वन्य जन्तु तथा पक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
0: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
1: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
0: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: यो तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
6: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी FM।
11: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सोलारमा लेगबेसी नगरपालिका वडा नम्बर 2 रहेको सोलारमा निर्भर खानेपानी आयोजना विद्युत विस्तारको माग, ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो, कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका 1 खच्चामा सड़क अवरूद्ध, सुक्खा पहिरो हटाउने प्रयास जारी लगायतका खबर प्रस्तुत गर्यौं।
12: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली प्रदेशका लागि 17,20,82,00,000 विनियोजन भएको छ। संघ सरकारले विकास सूचकांकमा पछाडि रहेका कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याएको जनाएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान सबै रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17,59,87,00,000 विनियोजन भएको छ। यस्तै लुम्बिनीका लागि 14,41,76,00,000 र सुदूरपश्चिमका लागि 16,01,47,00,000 रूपियाँ विनियोजन भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 83-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,000 विनियोजन भएको छ। संघ सरकारले प्रदेश र स्थानीय तहलाई सामान्यकरण, सशर्त विशेष र समपरोक्ष शीर्षकमा अनुदान दिएको छ।
11: सल्यानको बागचौर नगरपालिका 4 पेदी खोला स्थित स्वास्थ्य चौकीमा आग लागि हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले विद्युत तार सर्ट भई आग लागि हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताउनुभयो। आग लागेपछि स्वास्थ्य चौकीमा उपलब्ध सम्पूर्ण सेवा प्रभावित भएको छ। चौकीमा रहेका 8 ब्याट्री, 3 काठका दराज, 2 स्टीलका दराज, स्ट्रेचर, 2 इन्भर्टर, 1 बिरामी राख्ने बेड, 2 जलेर नष्ट भएको जनाइएको छ। इलाका प्रहरी कार्यालय सिम खोलीबाट खटिएको प्रहरी टोलीले थप विवरण संकलन गरिरहेको जनाएको छ। यस्तै कपुरकोट गाउँपालिका 1 चारपालीमा वर्ष 70 हरिकला घटीको 2 खरले छाएको घरमा आग लागि हुँदा 10,000 नगद सहित 3,50,000 बराबर क्षति भएको जनाइएको छ। आगलागीबाट घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उहाँ आफन्तको घरमा बस्नु भएको छ।
12: जुम्लाको न्याउरीगाडमा निर्माणाधीन आरसीसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ। सम्झौताको समय सकिन करिब 1 बाँकी रहँदा पनि पुलको कामले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन्। जुम्ला विमानस्थल हुँदै बोकुकुराहरा ताल जोड्ने छोटो दूरीको मार्गका रूपमा पर्ने यो पुलको निर्माण कार्य सुस्त गतिमा अघि बढ़ेको छ। 2081 साल जेठ 13 सम्झौता भएको पुल 83 साल असार 30 गतेभित्र सम्झौता अवधि सकिँदैछ। अवसारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्रै पिल्लर निर्माण कार्य सम्पन्न भएको छ। उत्तरतर्फको पिल्लरको फाउण्डेशन तयार गरी सरिया सिधा गर्ने काम गरिएको छ। निर्माण शुरू भएको झण्डै 3 पुग्न लाग्दा समेत प्रगति सन्तोषजनक नदेखिएकाले निर्धारित समयमा काम सम्पन्न हुनेमा स्थानीयवासीले शंका व्यक्त गरेका छन्। कनका सुन्दरी गाउँपालिका 1 न्याउरीघाटमा निर्माणाधीन पुल जुम्ला सदरमुकामबाट रारा ताल जाने महत्वपूर्ण मार्गका रूपमा भएकाले यसको रणनीतिक महत्व रहेको स्थानीयले बताएका छन्।
11: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
4: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका

0: हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि।
1: हो, त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु।
0: ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
3: हजुर, हाम्रो यहाँ कोट, इस्टर कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
3: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
5: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
7: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869-5011।
8: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नारा सहित नामका गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सागर मापदण्ड सागर ढकालका अनुसार मापदण्ड अनुसार 6 वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएपछि यस्तो घोषणा गरिएको बताउनुभयो। गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएको र अब यसको दिगोपनामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ।
10: प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 ज्यान सम्बन्धी कसुरमा फरार एकजना प्रहार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतीत सिंह राठौड़ले काले भनिने विशाल परियार पक्राउ गरेको बताउनुभयो। परियार ज्यान सम्बन्धी कसुरमा फरार अभियुक्त रहेको उहाँको भनाई छ। राठौड़ले परियार विरूद्ध हुम्लाको सिमकोट गाउँपालिका 2 बस्ने सुरेश परियारले जाहेरी दिएको भन्दै 2082 साल मंगिर 8 जाहेरी दर्ता भएपछि उनी फरार रहेको बताउनुभयो। इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरको टोलीले उनलाई पक्राउ गरेको हो। उनी विरूद्ध अदालतबाट 8 दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
9: सरकारले गृहमन्त्रीमा फेरि सुजन गुरूङलाई नै नियुक्त गरेको छ भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नव प्रवर्तन मंत्री बन्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोर्खा एक र पुन स्वतन्त्र उम्मेद्वार भई म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ। उहाँहरू दुवैजनाको सरकारमा दोस्रो इन्ट्री हो। गुरूङ गत चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो। वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। पुन भने जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नु भएको थियो।
10: सरकारले 25 अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने भन्दै सूचना जारी गरेको छ। सरकारले आवश्यक सेवा संचार 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको। सरकारले खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, तार वा टेलिफोन सेवामा हड़ताल गर्न रोक लगाएको छ। यसैगरी प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा, डाँत, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। यस्तै जल, स्थल वा हवाई मार्गमा बाटा यात्री वा माल सामान ओसार पसार गर्ने यातायात लगायतका सेवामा पनि हड़ताल गर्न नपाइने उल्लेख गरिएको छ।
9: भेरी खबरमा अब खेल खबर। रचना चौधरी बलिङ र ब्याटिङ दुवैमा जमेपछि गण्डकी प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा जारी 19 मुनिको महिला राष्ट्रिय क्रिकेटमा अपराजित यात्रा कायम राखेको छ। कालोनचोक खेल मैदानमा

0: भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई 4 विकेटले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको हो। यसअघि लगातार 3 खेल जितेको सुदूरपश्चिमले भने पहिलो हार बेहोरेको छ। 88 रनको सहज लक्ष्य गण्डकीले 18.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि रचना चौधरीले 27 तथा सरिना थापा र जोत्सिनाका मरासिनीले समान 17 रन बनाउनु भएको छ। यस्तै वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा पछिल्ला 3 खेलमा लगातार जित हात पार्दै आएको सुदूरपश्चिमलाई 4 खेलमा भने ब्रेक लागेको छ।
1: फिफा विश्वकपको उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमाङ र राई आज बिहान विमानस्थल पुगे पनि अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। एन्फा अध्यक्ष नेमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपासँग माग गरे पनि राखेपाले दुवैजनालाई विदेश यात्राको रूपमा फुकाउन अस्वीकार गरेको हो।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। सुर्खेतको लेगबेसी नगरपालिका 2 मा रहेको खानेपानी आयोजना सोलरमा निर्भर हुँदा समस्या, विद्युत विस्तारको माग, ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत विस्तारको काम रोकियो।
1: कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केगा गाउँपालिका 1 खच्चामा सड़क अवरुद्ध, सुखा पहिरो हटाउने प्रयास जारी।
0: तातो हावा लू चलेर अत्याधिक गर्मी बढेपछि बाँकेमा स्थानीय तहहरूले विद्यालय विदा दिन थाले, सतर्कता अप्नाउन अपील।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशको अपराजित यात्रा कायम, 14 खेलमा सुदूरको पहिलो हार।
0: भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 30 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही जेठ 30 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई बीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधि।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनात रिपुमर्दन गण शान्ति सेना 7 डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनात नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युट स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्र संघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्याम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसै गरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदर पत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढी गाउँपालिका 2 ढुङ्गे गढीमा 5,000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री 5 बडामहाराजा धीराज पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भुइँथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सुक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति सहकर्ती श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी कीर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि कीर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको कीर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम कीर्तनामा जेठ 20 गतेबाट कीर्तनापति ट्रफी 2083 शुरू भएको छ। कीर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका कीर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको कीर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। कीर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम कीर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको कीर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको कीर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले कीर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष कीर्तनापति ट्रफी प्रतियोगितामा फुटबल भलिबल बास्केटबल टेक्वान्डो जुडो बक्सिङ एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण 2 रजत र 2 काँस्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीम तर्फ युद्ध भैरव गणका सेनानी श्री अनुप भण्डारी राजदल गणका प्युट नरेन्द्र सिंह धामी नन्दबक्स गणका प्युट वीर सिंह शाही र राष्ट्रिय सेवा दलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीम तर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की महावीर गण रेन्जरका प्युट सूरज सिंह नम्बर 2 राजदल गणका प्युट हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युट पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीम तर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल सैनिक प्रहरी गणकी सिपाही पवित्र खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युट मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवा दलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले 3 स्वर्ण 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युट प्रभा थारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लिन एण्ड जर्क तर्फ प्युट प्रभा थारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्छ नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना
0: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषयवस्तुहरू:
0: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
0: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
0: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
0: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
0: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
0: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
0: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
0: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री। संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जम्मेदार सरिना सापकोटा
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
4: मेरो नाम अनिश सोलङ, हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन, एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
5: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
2: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
6: यस वर्ष प्रधान सेनापति प्रशंसा निशान चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेस गोल्ड मेडल तथा प्रशंसक पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
7: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट सीएमएलटीको। अहिले चाहिँ म प्रहरी सहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा पाँचवटा फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु, त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
8: आशिका सुवेदी, म चाहिँ पीसीएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 को पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
9: समृति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा इलेभेन्थ ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वाङ्गित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वाङ्गित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउन झनै ठुलो गर्वको विषय हो मेरो लागि।
2: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य, प्राविधिक सहायकथी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
10: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।
0: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा
6: वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की।
11: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो यस संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त कोट मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने त्यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
2: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्तति तर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
6: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षा सँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का,
12: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति सिक्ने हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटीहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलि बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
2: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
6: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ।
13: सञ्जय प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीपीएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्यालय सोलुखुम्बुमा जनस्वास्थ्य अधिकारीको रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको बारेमा पढ्न पाउनु अनि एकदमै राम्रो पहिलेदेखि सुन्दै आएको, एकदम राम्रो एजुकेसन छ, राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
2: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यवसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
6: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
14: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छु। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास छ तपाईँ प्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी प्रतिभा परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यस
2: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबुत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोध आचार्य बताउनुहुन्छ।
15: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमडीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमडी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमडीएम एमसिएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
6: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
16: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रो बायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
2: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्। शुभकामना।
0: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: गर्नुभएको छ। नेपाल सरकार प्रधानमन्त्री एवं गृहमन्त्री स्तरको 2083 जेठ 21 गतिको निर्णयले जनपद तर्फ एकजना तथा प्राविधिक तर्फ तीनजना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा चारजना, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको 2083 जेठ 21 गतिको निर्णयले जनपद तर्फ एकजना तथा प्राविधिक तर्फ 12 जना गरी प्रहरी उपरीक्षक पदमा 13 जना, प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा 16 जना र प्राविधिक प्रहरी निरीक्षक पदमा 14 गरी कुल 47 जना मध्ये 44 जना प्रहरी अधिकृतहरू दर्जानी चिन्हद्वारा सुशोभित हुनुभएको हो। पदोन्नति भएका मध्ये 1 जना प्राविधिक प्रहरी उपरीक्षक र 2 जना प्राविधिक प्रहरी नायब उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनु भएको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्जानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमान दारिता, व्यावसायिक निष्ठा र सेवा प्रतिको अटुट प्रतिबद्धताको उचित मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढी सृजनशील, थप जवाबदेही र संवेदनशील भई कार्य सम्पादन गर्न दर्जानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो। पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठन मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व वहन गर्न उहाँले निर्देशन दिनुभयो। सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तिमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: आफ्नै 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा काठमाडौँ तार्केश्वर नगरपालिका 6 बस्ने 42 वर्षीय कुमार थापा मगरलाई जेठ 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी आफ्नै 33 वर्षीय श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा काठमाडौँ शंखरापुर नगरपालिका 6 घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका 10 बस्ने 38 वर्षीय विदुर विश्वकर्मालाई जेठ 20 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका 6 बस्ने 32 वर्षीय निर रावतको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 19 वर्षीय टेकेन्द्र रावतलाई जेठ 21 गते प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागू औषध नाइट्रोजेपाम 1040 ट्याब्लेट सहित धनुषाका 37 वर्षीय अरमान राइनलाई काठमाडौँको नागढुङ्गाबाट जेठ 24 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 450 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 1 बस्ने 33 वर्षीय संजय कुमार सिंह र 27 वर्षीय त्रिमणि बज्राचार्यलाई सोही उपमहानगरपालिका 16 जेठ 23 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध स्पासपेन 240 ट्याब्लेट र ट्रामाडोल 110 ट्याब्लेट सहित काभ्रे जिल्ला रोसी गाउँपालिका 11 32 वर्षीय गुन्जा तामाङलाई काठमाडौँ नागार्जुन नगरपालिका 3 जेठ 21 गते प्रहरीले पक्राउ गरेको छ।
1: बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका 2 स्थित सुकल्प स्पा एण्ड थेरापीकी सञ्चालिका गोर्खा जिल्ला सिरान्चोक गाउँपालिका 3 की सुमन कुमारलाई जेठ 22 गते प्रहरीले पक्राउ गरेको छ। सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा खोटाङ जिल्ला ऐसेलुखर्ग गाउँपालिका 3 18 वर्षीय किशोर, काभ्रे जिल्ला पनौती नगरपालिका 2 35 वर्षीय अस्कर हुमगाई, मोरङका 45 वर्षीय पवित्र जङ बुढा थोकी र दोलखाका 41 वर्षीय बेलुमाया तामाङ रहेका छन्। पक्राउ परेका मध्ये अस्कर र किशोरले जापान पठाइदिन्छु भन्दै 25 पीड़ितहरूबाट 40,30,000 रूपियाँ, पवित्र जंगले माल्टा पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 2,30,000 रूपियाँ र बेलुमायाले सर्बिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 3,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट जेठ 20 र 21 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला साँगाचोक गढी गाउँपालिका दुईका 26 वर्षीय निमा तामाङ, महोत्तरी जिल्ला बर्दिवास नगरपालिका छका 24

0: वर्षीय विवेक शाह, सप्तरी जिल्ला राजविराज नगरपालिका 8 का 52 वर्षीय उज्जवल कुमार थापा र तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका 5 का 35 वर्षीय खेम बहादुर बस्नेत रहेका छन्। पक्राउ परेका मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 22,85,000 रूपियाँ, विवेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 6,35,000 रूपियाँ, उज्जवलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 9,62,000 रूपियाँ र खेमबहादुरले फ्रान्स पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 8,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट जेठ 19 र 20 गते पक्राउ गरेको हो।
1: गैर कानूनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यमा संलग्न रहेको अभियोगमा 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा संखुवा सभाका 46 वर्षीय केदार बहादुर खड्का, ग्लोरी ओल्ड होलिडेज ट्राभल्सका संचालक, काठमाडौँ गोकर्णेश्वर नगरपालिका 8 बस्ने गुल्मीका 44 वर्षीय रामबहादुर छेत्री, सोही ट्राभल्समा कार्यरत सिन्धुलीका 45 वर्षीय ईश्वर नेपाने, प्रवीण टुर्स एण्ड ट्राभल्सका संचालक सप्तरीका 42 वर्षीय प्रकाश शाह, मरङका 52 वर्षीय कुमार उराव र खोटाङका 47 वर्षीय पशुपति राई रहेका छन्। साथै प्रहरीले केदार बहादुर खड्काको घर तलाशी गर्दा स्रोत नखुलेको नगद 31,80,000 रूपियाँ समेत बरामद गरेको छ।
0: सिम कार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा 2 जनालाई जेठ 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुली जिल्ला फिकल गाउँपालिका 4 का 26 वर्षीय रोशन पहाडी र डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 8 का 25 वर्षीय सुभाष ओझा रहेका छन्। प्रहरीले रोशनलाई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका 1 बाट र सुभाषलाई ललितपुर महानगरपालिका 14 बाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा 2070 असोज 2 मा कान्छी लामाको नाममा सिम कार्ड जारी भएको, प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंकको मोबाइल बैंकिङ सेवामा पीड़ितको प्रयोग भएको सिम कार्ड हराए पश्चात उक्त सिम कार्ड रोशनले लिएको, सिम कार्ड पुनः एक्टिभ भएपछि पीड़ितको कुमारी बैंकको खातामा जम्मा भएको रकमको मेसेज आउन थालेको, उनीहरूले कुमारी बैंकको मोबाइल बैंकिङ सेवा खोली उक्त रकम विभिन्न व्यक्तिहरूलाई झुक्क्यानमा पारी विभिन्न ई सेवा खाता, खल्ती खाता तथा विभिन्न व्यक्तिहरूको खातामा ट्रान्सफर गरी उक्त रकम झिक्न लगाई रकम लिएको खुल्न आएको छ। साथै उनीहरूले मोबाइल बैंकिङको दुरूपयोग गरी 24,47,528 रूपियाँ विभिन्न बैंक अकाउन्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको समेत खुल्न आएको छ।
1: ठगीमा संलग्न रहेको अभियोगमा भारतीय नागरिक 19 वर्षीय शुभम मोहन्तीलाई जेठ 20 गते प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाल सर्भिस नामक फेसबुक आईडी तथा व्हाट्सएप मार्फत प्राइभेट भिल्ला पार्टी गर्ने भनी विभिन्न व्यक्तिहरूलाई पैसा अनुसारको केटी तथा मादक पदार्थ सहित काठमाडौँको विभिन्न स्थानमा रहेको घरमा लगी सुविधा दिने भन्ने पोस्ट गरेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौँ महानगरपालिका 22 बाट पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
0: तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक होसियारी।

0: सही छ। पछिल्लो समय मोटरसाइकलमा आएका व्यक्तिहरूले दिनदाडै वा बाटोमा हिँडिरहेका महिलाहरूको सुनका सिक्री लुट्ने घटनाहरू बढ़िरहेका छन्। यो हप्ता मात्रै त्यसरी लुटपाट भएका 5-6 निवेदन परेका छन्।
1: त्यही त सर, फेरि लुटपाटका तौर तरिका पनि एकै प्रकारका छन् र ठाउँ पनि एउटै छ।
0: पक्का पनि यसमा एउटा गिरोह नै संलग्न भएको हुनुपर्छ। अब एउटा अपरेशन नै शुरू गरेर तिनीहरूलाई जसरी पनि पक्राउ गर्नु पर्यो।
1: हुन्छ सर, म त्यसै गर्छु।

0: दाई मसँग एउटा सिक्री थियो, लिनुहुन्छ?
1: सिक्री बिल छ भने लिइहाल्छु नि भाइ, तर सकभर जुन पसलमा लिएको हो त्यही पसलमा बेच्दा राम्रो हुन्छ है भाइ?
0: बिल त छैन दाई, गाउँबाट हतार हतार आइयो, अहिले पैसा नपुगेर बेच्नु पर्ने भयो दाई। भोलिसम्म बुवाको अपरेसनको लागि पैसा जम्मा गर्नु भनेको छ, बरु बजार भाउ भन्दा सस्तोमै दिन्थे नि दाई।
1: बिल नभएको सामान किन्दा हामीलाई पनि अप्ठ्यारो पर्छ भाइ, म त कस्तो धर्म संकटमा परे नि
0: दाई। यति सहयोग गर्नुहोस् न, मलाई पनि रहरले किनेको सिक्री बेच्न मन भएर त होइन, गाह्रै परेर हो दाई।
1: अब गाह्रै परेको हो भनिराखिदिउला नि त, कति तोलाको भयो?
0: डेढ तोला छ दाई।
1: अनि कतिमा दिने त भाइ? आजको बजार भाव 2,90,000 छ।
0: तोलाको 2,50,000 दरले दिनुहोस् न दाई, अब घाटा परे पनि परोस्, यो सिक्री भन्दा मेरो बुवाको जीवन ठुलो छ दाई।
1: ल, 1.5 तोलाको 3,00,000 दिन्छु।
0: ल ल दाई, अब मलाई धेरै नै घाटा पार्नु भयो के रे, ठिकै छ, मेरो समस्या टर्ने भयो त्यही ठुलो कुरो भयो दाई।

0: ल भन भाइ, अहिलेसम्म कतिजनाको सिक्री लुट्यौ अनि यसमा कसको संलग्नता छ भन त?
1: सर, मेरो विश्वास गर्नुहोस् न, मैले कसैलाई पनि लुटेको छैन सर।
0: हामीले तिमीलाई बिना प्रमाण पक्राउ गरेका होइनौ। सीसीटीभी क्यामेरामा कैद भएको फुटेजमा तिमीले प्रयोग गरेको बाइक नम्बर र तिम्रो हुलिया मिलेको छ, त्यसकै आधारमा पक्राउ गरेका हौ। बरु भन, त्यो सिक्री लुटेर कहाँ राखेका छौ?
1: सर, मैले त्यो सिक्री बजारको शुभम सुन चाँदी पसलमा बिक्री गरिसके हजुर।
0: बिक्री गरिसके रे?
1: हजुर सर।
0: ल त्यसो हो भने अब त्यो पसल हामीलाई देखाऊ।
1: हुन्छ सर।

0: अनि साउजी, बजार भाव भन्दा सस्तोमा सुन पाए भनेर बिल बिजक बिनाको सामान खरिद गर्ने, बिना बिलको सामान किनबेच गर्नु हुँदैन भन्ने थाहा छैन तपाईँलाई?
1: सर, उहाँ भाइले एकदम समस्या पर्यो, बुवाको अपरेसन नै रोकिने भयो भनेर समस्या देखाउनु भयो, अनि मैले सहयोग गर्दाखेरि कसैको जीवन बाँच्छ भने किन सहयोग नगर्नु जस्तो लाग्यो, अनि मैले सिक्री राखेर पैसा दिएको हो सर।
0: त्यो तपाईँले खरिद गरेको सिक्री चोरीको हो, थाहा छ तपाईँलाई?
1: चोरीको भन्ने थाहा पाएको भए त किन लिन्थे होला र सर?
0: हेर्नुहोस् है, हामीले के बुझ्नु जरुरी छ भने नेपालको प्रचलित कानून अनुसार बिल बिजक बिनाका सामान खरिद बिक्री गर्नु वा कारोबार गर्नु गैर कानूनी तथा दण्डनीय कार्य हो। बिल बिनाको कारोबार गर्दा राजस्व छली, चोरीका सामानको किनबेच र अवैध व्यापारलाई प्रशय पुग्ने भएकाले यसलाई कसुर मानिन्छ। त्यसैले अब तपाईँ पनि सजायको भागीदार हुनुभयो। ल, हिँड्नुहोस् हाम्रो कार्यालयमा।

0: नमस्कार सर, म कृपा भट्ट। अस्ति सिक्री लुटपाट भयो भनेर निवेदन दिएकी थिएँ नि सर मैले।
1: ए हजुर हजुर, बस्नुहोस् त्यहाँ।
0: हुन्छ सर। अनि सिक्री लुटपाट गर्ने मान्छे पक्राउ पर्यो भनेर यहाँबाट फोन गरेर बोलाउनु भएको थियो सर, अनि त्यसैले आएकी म त।
1: हो, हामीले तपाईँको सिक्री लुटपाट गर्नेलाई पक्राउ गर्न सफल भयौँ।
0: तपाईँहरूलाई धेरै धेरै धन्यवाद सर। मैले त यो सिक्रीको आश नै मारेकी थिएँ, किनेको पनि फेरि धेरै भएको पनि थिएन।
1: हेर्नुहोस्, यस्ता कुरामा चाहिँ सतर्कता अपनाउन जरुरी छ है। भनिन्छ नि, आफ्नो थैलीको मुख बन्द गर्यो भने अरूलाई दोष दिनु पर्दैन भनेर। त्यसैले एकान्त वा सुनसान ठाउँमा हिँड्दा वा पसलमा बस्दा आफ्नो गरगहनाको सुरक्षामा विशेष ध्यान दिनुहोला।
0: हो रहेछ सर, अबदेखि त म यो सिक्री कहिल्यै लगाउँदिन।
1: सिक्री नै नलगाउनु भन्न खोजेको त होइन, तर सावधानी चाहिँ अपनाउनु पर्छ भन्न खोजेको हो। अनि यस्ता शंकास्पद गतिविधिहरू वा लुटपाट भएमा तुरन्त नजिकैको प्रहरी चौकीमा वा नेपाल प्रहरीको हटलाइन नम्बर 100 सम्पर्क गरिहाल्नुपर्छ।
0: हुन्छ सर। अनि अब मैले मेरो सिक्री फिर्ता पाउँछु त सर?
1: केही कानूनी प्रक्रिया पछि अवश्य पाउनुहुन्छ। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक होसियारी। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, दिपेन्द्र सिंह कार्की र दीपक राज विश्वकर्मा।
0: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081।

0: 5305 र 9703500450.
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज.
2: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 8 बजेको छ. यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया.
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज.
4: डाक्टर आउने सम्बन्धी सूचना. राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ. डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्. राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया. सम्पर्क नम्बर 9858025002.
5: हेरो त रगतै रगत भयो छ्या. म त त्यस्तो हेर्न नि सक्दिनँ.
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त,
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ. म बिहानै खेत लागे है छोरी.
10: ल, यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ.
9: ए, के बिर्से के बिर्से भनेको त छातै पो बिर्सेछु. ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु.
10: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा. बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ.
9: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम.
11: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं. पानी प्रशस्त पिउने गरौं. शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ. साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ.
12: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश.

0: कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग,
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
1: भेज चाउमिन, अन्डा चाउमिन, मिक्स भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लडाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तात्कालीन राष्ट्रपति महिन्दा राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न 4 अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 वटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यस अघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
5: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
4: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
5: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
4: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
6: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ बढीमा हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर अझै यो छोड्ने हो।
4: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
7: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। यो डेटालाई खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
4: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
7: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
4: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नु भयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
7: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौं। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वप्रथम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
4: अब यहाँ सत्तापक्ष ले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ़ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
7: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नु भएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो त्यो पनि त्यति राम्रो उचित होइन।

0: भरत पर्सालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
1: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैं बाजमै।
3: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
4: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।